तराई, मोरङ, सुनसरी, सिराहा, धनुषा लगायतका जिल्लामा थप तनाव उत्पन्न हुन सकिने भन्दै सतर्कता अपनाएको छ। त्यहाँ घटनाका लागि थप प्रहरी जनशक्ति पनि तराई केन्द्रित बनाएको छ। स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्य योजना, सूचना संकलन र विश्लेषण तथा आवश्यकताका अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरूलाई परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङको नेतृत्व र गृह मन्त्रालयको निर्देशन अनुसार यति बेला मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी व्यापक रूपमा कड़ा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा भने ड्रोन मार्फत अनुगमन पनि तीव्र बनाएको छ। नेपाल सरकार र लघु वित्त पीड़ित बीच 5 बजे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच हिजो भएको बैठकले सहमति गरिएको छ। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको मिति 2081/4/22 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्नेछ र समस्या परेका वित्तीय ऋणहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन एवं कालो सूची र धितो लिलाल सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने, घ वर्गका इजाजत पत्र प्राप्त लघु वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र सो नेपालको राष्ट्रिय बैंकले कड़ाईका साथ अनुगमन गर्नेछ। लघु वित्तीय संस्था ऋण असुलका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतेरीसम्म संस्थाको कर्मचारी घरमै बसेर धरकपट गर्ने लगायतका कानून विपरीतका कार्यहरू उपचार प्रचलित कारण बमोजिम कार्यवाही अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको तर्फबाट देशैभर जारी रहेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू हिजैका दिनबाट पूर्ण रूपमा अन्त्य गर्ने भएका छन्। साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलाल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न 5 जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय र सुनसरी धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महतरीबाट 2 र पर्साबाट 1 जनालाई पक्राउ गरेको छ। यसैबीच प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैले आग्रह गरिएको छ। यदि नियन्त्रणमा लिएका व्यक्तिहरूलाई आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। तराई क्षेत्रमा विकसित हिंसात्मक घटनाले दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा पनि कड़ा निगरानी उच्च बनाएको छ। त्यसका लागि भारतीय सशस्त्र प्रहरी सीमा बल एसएसबीसँग भइरहेको सहकार्य भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनु भएको हो। उहाँको अनुसार गृह मन्त्रालयको सुरक्षा योजना अनुसार एकीकृत रूपमा परिचालन गरिएको छ। विभिन्न भारतीय सीमाबाट आवत जावत गर्ने मानिसहरूको उच्च निगरानी राखिएको कार्कीले बताएको हो। भारतीय सशस्त्र सीमा बल एसएसबीले पनि निगरानी र गस्तीलाई सशस्त्र प्रहरीले संयुक्त रूपमा अगाडि बढ़ाएको छ। सीमा क्षेत्रबाट आउने र जाने दुवै व्यक्तिहरूको खन तलाशी पनि बढ़ाएको प्रवक्ता कार्कीले बताउनु भएको हो। नेपालको मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ₹1,79,28,18,000 बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ़दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयको अनुसार आर्थिक वर्ष 2081/82 ₹1,41,00,000 1,04,000 बराबरको छुर्पी निर्यात भएको थियो। उक्त कार्यालयका सूचना अधिकारी मंगल राईका बितेका 5 वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ़िरहेको जानकारी दिएको छ। छुर्पी कुकुर र बिरालोका लागि आहारको रूपमा प्रयोग हुने गरेको छ। विशेष गरी छुर्पी इलाम, पाँचथर र तापलेजुङमा उत्पादन हुने गर्दै आएका छन्।
साझा खबरमा अब विदेशको खबर। विश्वकपका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्सा दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पीकको हिम पहिरोमा परेर सम्पर्क विहीन भएपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वत आरोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकुरमा हिम श्रृंखला 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पीक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवितै उद्धार कसैले पनि हुन सकेन। उनीहरू सबैको अवस्थाको बारेमा यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकिएको छ। निर्मल पूर्जा निम्सा दाई शहीद पूर्णबहादुर गुरूङ त्यसै गरी किली पेम्बा शेर्पा निमा शेर्पा नावाङ थिन्डु शेर्पा र ग्यालो शेर्पा गरी 6 नेपाली आरोही हिम पहिरोमा परेका छन्। ओमानकी नदिरा अहमद अब्दुल्लाह त्यसै गरी पाकिस्तानका शहीद साखी चीनका वाङ जोङ र अमेरिकाका म्यालोरी गाइन्स पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाहरूले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर ओमानकी नादिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिम पहिरोमा परेका पूर्जाको 8,000 मिटर अग्ला 57 पटक आरोहण गरिसकेका थिए र जुन विश्व कीर्तिमान पनि हो केही समय अगाडि मात्र पाकिस्तानमा नै रहेको यस घटनाको लगभग शुरूदेखि नियालिरहेको अनुभवी नेपाली एक्सपिडिसन लिडर छाङ दाउवा शेर्पाले खोजी अभियानको प्रत्येक चरणका बारेमा जानकारी गहिरो आइरहेको छ र उहाँको अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना हेलिकप्टर ड्रोन र स्थलगत मार्ग टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग पाकिस्तान स्थित नेपाली दूतावास र पारवाद पर्वत आरोहण सम्बन्ध सम्पूर्ण निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिएका छन्। पश्चिम एसिया द्वन्द्वका दौरान 10 जना जहाज चालक दलका सदस्य सहित 16 जना भारतीय नागरिकको मृत्यु भएको भारत सरकारले जनाएको छ। भारतको राज्यसभामा सोधिएको प्रश्नको जवाब दिँदै विदेश मन्त्री राज्यमन्त्री कीर्ति वर्धन सिन्हाले ओमानमा 8 जना युएमा 4 कुवेतमा 2 साउदी अरब र इराकमा 1-1 जनाको मृत्यु भएको छ र यसको साथै 75 जना भारतीय घाइते भएको पनि बताएको छ। युएईमा 32 जना ओमानमा 24 कुवेतमा 13 कतारमा 4 साउदी अरबमा 1 र इजरायलमा 1 जना भारतीय घाइते भएका छन्। यसै गरी तेहरानमा रहेका भारतीय दूतावासको सहयोगमा आर्मेनिया र अजरबैजानमा 2,557 जना भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा लगिएको पनि बताएका छन्। आज खबरमा अब खेल खबरमा सुदूरपश्चिम प्रदेशमा नै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढ़ीको आयोजनामा 17 असोज प्रतियोगिता हुने शुक्रबार हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ज्ञानेन्द्र राज पाण्डेले जानकारी गराएको छ। तयारी शुरू भइसकेको बताउँदै देशैभरका पावर लिफ्टिङ खेलाड़ीहरू सहभागिताका लागि आह्वान गरिएको छ। प्रतियोगिता वर्ल्ड पावर लिफ्टिङको नियम र मापदण्ड अनुसार सञ्चालन हुनेछ। प्रतियोगितामा खुल्ला पुरूष महिला पुरूष मास्टर्स र पुरूष जुनियर गरी कुल 12 विधामा प्रतिस्पर्धा गर्ने भएको छ र खुल्ला पुरूष र महिला प्रत्येक दौर समूहका प्रथम द्वितीय र तृतीय हुने खेलाड़ीलाई क्रमश 30,000 15,000 र 10,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। पुरूष मास्टर र पुरूष जुनियर्सको समग्र स्वर्ण रजत र काश्य विजेताले पनि सोही रकम बराबरको पुरस्कार पाउने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहको भनाई। सबै देशभक्त शक्तिहरूलाई एकबद्धता हुन नेकपाको अपील।
तराई मधेस चनाव गृहमन्त्री सहित उच्च पदस्थ र सुरक्षा अधिकारी फिल्डमा ड्रोनबाट सुरक्षा अनुगमन गर्दै सरकार र लघुवित्त पीड़ित बीच पाँच बुधी सहमति। प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट सद्भावमा खलाल पुर्याउने 36 जना पक्राउ। पाकिस्तानको हिम पहिरो हेलिकप्टरबाट 3 जनाको शव उठाइयो। 7 जनाको अवस्था अझै पनि अज्ञात। र सुदूरपश्चिम प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 16 गते शनिबार, अगस्त 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको तृतीया तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ।
1: 18 वर्ष प्रवेशको अवसरमा सर्लाईको रेडियो मधेशको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: धनुषा, बाँके लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक संहिता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई क्षेत्रका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
1: लघुवित्त पीड़ितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने, आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद, हिमपहिरोमा फसे कृतिमाने निम्स दाई सहित 10 आरोही,
0: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाता संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित,
1: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु, जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत, हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा,
0: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने, पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा, काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसंग।
1: सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकारीहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो।
3: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
1: गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनैतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ रासुपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नु भएको छ। समानान्तर रूपमा एक भए जस्तै देखिने ती भेटवार्ता र संवादको समय रेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ। उहाँले वडा स्तरसम्मै छलफल अगाडि बढ़ाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढ़ाउनु भएको छ। धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन्। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाइ छ। सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभड्काउन विश्व हिन्दू महासंघ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले संयुक्त रूपमा अपील पनि गर्नुभएको छ। पछिल्ला केही दिन यता तराई मधेसका जिल्लामा बढ़दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पाँचजना एआईजीलाई पनि स्थलगत रूपमा पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रदर्शन साम्य पार्नको लागि गृहमन्त्री आफै पनि खट्नु भएको छ र सुनसरीको देवानगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ र विभिन्न सम्झौताहरू पनि उहाँले पीड़ित परिवारसँग गर्दै आउनु भएको छ। त्यसैगरी आज देशका विभिन्न स्थानमा सद्भाव कायम गर्नको लागि सद्भाव रयालीको आयोजना गरिँदैछ। शान्ति सद्भाव सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव सहिष्णु र मेलमिलापको वातावरण सुदृढ होस् भन्ने उद्देश्य साथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्ने डीजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेस प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरुवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था सामाजिक सद्भाव धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक रूपमा त्यहाँबाट पनि अपील गरिएको छ।
1: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिइने कलेज संचालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढ़ेको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 बजे सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको 8 तहको बराबर 48,000 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
0: सरकार र आन्दोलनरत लघु वित्त पीड़ितहरूबीच 5 बजे सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीड़ितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीड़ितहरूले माइती घर मञ्चलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले मन्त्रालयका सहसचिव महेश आचार्यको जकत्वमा पाँच सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनु भएको थियो। सहमतिमा लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरूत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिश गर्ने, घवर्गका इजाजत पत्र प्राप्त लघु वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ,
4: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
0: कृतिमानी निम्स दाई सहित 10 आरोही हिम पहिरोमा फसे, ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 1200 तातोपानी

0: थालेका छन् भने मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायीहरू भने असन्तुष्ट छन्।
1: बारबिसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65 देखि 70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
2: बाटो बिग्रिन्छ
3: काठमाडौँदेखिको यति नजिकको नाक हो देशलाई नै आमदानी यति ठुलो नाका अहिले तपाईँको दिन छप्प नै छ।
1: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोभिता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने
4: इको पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हुँदाभरि सुत्तिने बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिना भित्रमा चाहिँ एउटा व्यवस्थित तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
1: सड़क मरमतका लागि गत आर्थिक वर्षमै 48 करोड़ 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर
5: गोदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा परेका हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
1: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी मुद्दा फितलो कि पहुँचको खेल शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। धितो पत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका सजदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुँचने

0: एजेन्सीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 125 अर्बको निर्यात शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढ़ाएको प्रविधि करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। शेयर बजारमा तरलता बढ़ाउन नयाँ उपकरण ल्याउँदै सेबोन शीर्षकमा पवन्ती मसिनाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे किर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा सूरज कुँवरले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 वटा शव उठाइएको छ भने 7 जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो रिजाल परिवारको 75,000 घण्टाको उड़ान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षकमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 जना खानी मजदूरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 वटा राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। भेटनाममा छनौट प्रतियोगिता पार गरेर स्थान बनाएको नेपाली पब्जी टोलीले 20 औं एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्याण्डलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आईसीसी विश्वकप लीग 2 को 5 औं स्थान बलियो बनाएको छ, जससँगै नामिबियाले 32 खेलबाट 28 अंक जोड़ेको हो। त्यस्तै सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढ़ीको आयोजनामा 17 असोजमा प्रतियोगिता शुरू हुने बताइएको हो।
0: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब पहिरोबाट बस्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ वसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ। माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने।

0: प्रचण्डहरू देखिन्छन्।
1: सङ्केतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यसको बेलामा?
0: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
1: ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौं भनेर चाहिँ सोध्नु भएको छ।
0: मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
1: उहाँहरूको फेसबुक छ होइन,
0: अनि अघिल्लो चोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन। तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
0: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँहरूले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
2: पहिरो विज्ञ बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: धनुष र बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक सहिष्णुता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई मधेशका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
2: लघुवित्त पीड़ित संघ सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने, आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद, हिम पहिरोमा फँसे कृतिमानी निम्स दाई सहित 10 आरोही,
3: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी भन्सार नचल्दा राजस्व संकलन प्रभावित,
2: पाकिस्तानमा कोइला खाने विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु, जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजको सुरक्षा गर्न 13 राष्ट्र सहमत, हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा,
3: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने, पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा, काठमाडौँमा नामथन इन्डोर क्रिकेट च्याम्पियनशीप हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर जो आफूलाई सृजनशील व्यक्ति भन्छन् तर उनीहरू कुनै पनि विपद वा अप्ठ्यारोको समयमा थप सहजीकरण होइन कि झन त्यो परिस्थितिलाई उछाल पछाल गर्नको लागि सक्रिय भएको तर्फ संकेत गर्न खोजिएको छ। यहाँ एकजना व्यक्ति छन् जसको मोबाइल कानमा छ, कसैसँग कुराकानी गर्दैछन्, अगाडिपट्टि क्यामेरा छ र एउटा दाहिने हातमा भने पेट्रोलको जर्किन छ, जर्किनमा पेट्रोल बोकिराखेको जस्तो देखाइएको छ। उनी कसैसँग कुराकानी गरिराखेका छन्। माथि यस्तो लिएको छ, आगो लाग्यो रे, आहा कहानी।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ म कहाँ छु?

0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको खण्ड 15 र 16 अध्यायबाट चाहिँ परमेश्वरको उपस्थितिमा बस्ने मानिसको चरित्र र उहाँको सामिप्यमा पाइने पूर्ण आनन्दको बारेमा चाहिँ हामीले सिकेका थियौं। अनि दाई, आजको हाम्रो यो अध्ययनको यात्राबाट चाहिँ हामीले भजन संग्रहको कुन चाहिँ खण्डबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउँदैछौ?
2: भाइ, आज हामी भजन संग्रह 17 र 18 अध्ययन गर्नेछौ। यी दुवै भजनहरू दाऊदले आफ्नो जीवनको चरम संकट र शत्रुहरूको खेदोको समयमा लेखेका हुन्। भजन संग्रह 17 दाऊदले अन्यायको विरूद्धमा परमेश्वरसँग न्याय र सुरक्षाको लागि प्रार्थना गर्दछन् भने भजन संग्रह 18 परमेश्वरले उहाँलाई सारा शत्रुहरू र साउलको हातबाट बचाउनु भएपछि दाऊदले विजयको प्रशंसाको भजन गाउँछन्। यी कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यसको मतलब दाई, एउटा भजन संकष्टको समयको गहिरो पुकार हो भने अर्को भजन चाहिँ त्यो पुकार सुनेर परमेश्वरले गर्नुभएको अचम्मको उद्धारको उत्सव हो, होइन त?
2: आहा, कस्तो राम्रो कुरा भन्नुभयो भाइ तपाईँले। हो, यी भजनहरूले हामीलाई सिकाउँछन् कि जब संकटले हामीलाई चारैतिरबाट घेर्छ तब हाम्रो बल वा बुद्धिको भरोसा गर्नुभन्दा परमेश्वरको शरण पर्नु नै उत्तम हुन्छ। त्यसैले आउनुहोस्, आफ्नो हृदयलाई तयार पार्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा प्रवेश गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र ओस्य नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै नमस्कार छ। अनि यस बाइबल अध्ययन कार्यक्रममा पनि तपाईँ सबैलाई हार्दिक स्वागत छ। तपाईँहरूलाई यादै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियम भजन संग्रहबाट गरिरहेका छौं। अनि यो पनि आशा गर्दछु कि यो पुस्तकबाटको वचन अध्ययनद्वारा तपाईहरूले धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। अमित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 17 र 18 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले भजन 17 अध्यायबाट वचन अध्ययनको आरम्भ गर्नेछौ। यो 17 अध्यायको मुख्य विषय हो खतराको समयमा दाउदको प्रार्थना। यो 17 अध्यायको शीर्षक छ दाउदको प्रार्थना। प्रश्न उठ्छ, कहिले यो भजन लेखिएको थियो, यो अध्याय लेखिएको थियो? यो प्रार्थना उनी उजाड स्थानहरूमा छिपी हिँड्दाखेरि आएको थियो। सम्भवत उसले यो भजन साउल र तिनका मानिसहरूले झण्डै झण्डै उसलाई मार्नको लागि पक्रन आँट्दाखेरि लेखेका थिए। यो भजनले परमेश्वरमा दाउदको विश्वासको प्रकट गर्दछ। तर अन्तिम विश्लेषणमा यसले विशेष गरी र प्राथमिक रूपमा प्रभु येशु ख्रीष्टको बारेमा बताउँछ। यो भजन आज हाम्रो निम्ति पनि प्रार्थना हुन सक्छ जब हामी दाउदले जस्तै आफैलाई पनि कष्ट, चिन्ता वा खतरनाकको परिस्थितिमा आफैलाई पाउँदछौं। जब हामी यो भजन पढ्छौं, यो कुरा मनमा राख्नुहोस् कि हामी त्यो नयाँ श्रेणीहरू सिरिजमा छौं जुनले अगमबाडीमा ख्रीष्टको बताउँछ। त्यसो त यो उहाँको बारेको पुस्तक हो। आउनुहोस् भजन संग्रह 17 अध्याय 1 पद पढ्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, सत्यको वचन सुन्नुहोस् हे परमप्रभु, मेरो पुकारमा ध्यान दिनुहोस्। निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। मित्र, सम्भव जब उसलाई साउलद्वारा पिछा गरिँदै थिए र उसको जीवन खतरामा थियो, त्यसै बेलाको यो दाउदको प्रार्थना हो। यो प्रार्थना उसको हृदयभित्रबाट आएको थियो, किनकि तिनी अहिले अति नै धेरै परमेश्वरको आवश्यकतामा थिए, उहाँको सहायताको आवश्यकतामा थिए। भन्छन्, सत्यको वचन सुन्नुहोस्, झुटको वचन होइन, सत्यको वचन, खास वचन। हे परमप्रभु, मेरो पुकारमा ध्यान दिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। अनि दुई पदमा भन्छन्, मेरो मामिलाको फैसला तपाईँकै सामने होस्, बिना पक्षपात तपाईँको नजरले हेरोस्। अर्को शब्दमा भजनकार परमेश्वरबाट बराबरको इन्साफ, समान न्यायको माग गर्दछन्। अमित्र, म तपाईँको बारेमा जान्दिन, तर मेरो सम्बन्धमा म कहिले पनि परमेश्वरबाट न्याय इन्साफको माग गर्दिन, किनकि म जान्दछु कि उहाँले सही न्याय इन्साफ गर्नुहुन्छ। बरु म कृपाको माग गर्दछु। आज हामीलाई उहाँबाट आवश्यक कुरा नै उहाँको कृपा हो। अनि तीन पदमा भन्छन्, तपाईँले मेरो हृदय जाँच्नु भएको छ, तपाईँले मलाई राति दर्शन दिनुभएको छ, तपाईँले मलाई जाँच्नु भएको छ, तर म भित्र केही खराबी भेटाउनुहुन्न, मेरो मुखबाट अपराधको कुरा निस्कने छैन भनी मैले निश्चय गरेको छु। यो कुराको नोट गर्न चाखलाग्दो छ, जब परमेश्वरले दाउलाई जाँच गर्नुभयो, उहाँले उसमा केही कुरा पाउनु भयो, पत्ता लगाउनु भयो, र उहाँले जब मलाई जाँच गर्नुभयो, उहाँले ममा पनि केही कुरा पाउनुभयो। अनि मेरो विचारमा उहाँले तपाईँलाई जाँच गर्नुभयो र उहाँले तपाईँमा पनि केही कुरा पाउनुभयो। सर्वप्रथममा यी वचनहरू ख्रिस्टलाई लागू हुनुपर्दछ। जब भजनकारले पद एकको यो प्रार्थना भन्छन्, यो उसको बाह्य ओटबाट निस्केको मात्र होइन, यो हाम्रा प्रभु येशु ख्रिष्टको पूर्ण तस्विर हो। पत्रुसले हाम्रा प्रभुको बारेमा भन्नुहुन्छ, पहिलो पत्रुस 2:22, जसले न त कुनै पाप गर्नुभयो न उहाँको मुखमा छलको कुरा पाइयो। पत्रुस निरन्तर उहाँको बारेमा आफ्नो भनाईलाई जारी राख्छन्। पत्रुस पहिलो पत्रुस 2:23 भन्छन्, जसले गाली खाएर आफूले फेरि गाली गर्नु भएन, दुख भोगेर धम्काउनु भएन, तर धर्मसँग इन्साफ गर्ने कहाँ आफैलाई सुम्पिदिनुभयो। यसरी यी वचनहरू सर्वप्रथममा हाम्रा प्रभु येशूसँग लागू हुन्छ। अनि आगे पद 4 भन्छन्, मानिसहरूका कामको विषयमा चाहिँ तपाईँको ओठको वचनद्वारा मैले आफैलाई नष्ट गर्नेबाट बचाएर राखेको छु। यस पदमा उल्लेखित नष्ट गर्ने चाहिँ कोही नभएर शैतान नै हो। विश्वमा त्यसको उपस्थितिको कारण हरेक परमेश्वरका सन्तानहरू होशियार हुनुपर्छ। दाउद शत्रुको क्षेत्रमा थिए र जब साउलबाट छिपिरहेका थिए, त्यस बेला अति नै होशियार भइरहेका थिए। अनि हामी पनि शत्रुहरूको क्षेत्रमा छौं। पृथ्वी शैतानको रंगभूमि हो। पर्गामसको मण्डलीलाई प्रभु येशूले भन्नुभयो, प्रकाश 2:13, तिमी कहाँ रहन्छौ, अर्थात शैतानको सिंहासन भएकै ठाउँमा भन्ने म जान्दछु। शैतान तिमीहरू भएको ठाउँमा बास गर्दछ। अमित्र, आज मलाई थाहा छैन कि तपाईँ कहाँ बस्नुहुन्छ, कहाँ रहनुहुन्छ, तर याद राख्नुहोस् त्यहाँ शैतानको स्थान छ। पृथ्वी शैतानद्वारा नियन्त्रण गरिएको छ, विश्व शैतानद्वारा नियन्त्रण गरिएको छ। हाम्रा प्रभु शैतानको फन्दामा फस्नु भएन, जस्तो कि हामी बार बार फस्छौं। अनि 5-6 पदमा भनिएको छ, मेरो पाइलाले तपाईँका बाटाहरूमा दृढता टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। मैले तपाईँमा पुकार गरेको छु, किनकि हे परमेश्वर, तपाईँले मलाई जवाब दिनुहुन्छ। तपाईँको कान मतिर थाप्नुहोस् र मेरो कुरा सुन्नुहोस्। दाऊदले जान्दथे कि उसको प्रार्थनाको सुनाइ भयो। प्रभु येशु ख्रीष्ट आफै स्वयंलाई आफ्नाहरूसँग पहिचान गर्नुभयो जब उहाँले प्रार्थना गर्नुभयो। परमेश्वरले उहाँको प्रार्थनालाई सुन्नुभयो। मित्र, हामी यो कुरामा निश्चित हुन सक्छौ, जब हामी कष्टहरूमा हुन्छौ अनि हामी प्रार्थना गर्छौ त उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि आगे पद 7-8 भनिएको छ, तपाईँ जसले आफ्नो दाहिने बाहुलीले तपाईँमा भरोसा गर्नेहरूलाई तिनका विरोधीहरूबाट बचाउनुहुन्छ, तपाईँको अचम्मको करूणा देखाउनुहोस्। आँखाको नानीलाई झैं मलाई रक्षा गर्नुहोस्, तपाईँका पखेटाको छाया मुनि। सालौं वर्ष पहिले परमेश्वरले उही किसिमको अभिव्यक्तिको प्रयोग गर्नुभएको थियो जब उहाँले इस्रायललाई भन्नुभयो, प्रस्थान 19:4, मैले मिस्रीहरूलाई के गरे, औ तिमीहरूलाई कसरी गरूडका पखेटा माझ बोकेर म कहाँ ल्याए, सो तिमीले देखेका छौ। यो तस्विर हो जहाँ हामीलाई राखिएको छ, उहाँका पखेटाको छाया मुनि। अनि सालौं वर्ष पछि प्रभु येशूले यरूशलेमको बारेमा मती 23:37 भन्नुभयो, ए यरूशलेम, ए यरूशलेम, त जो अगम वक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले मानिनस्। यो कुराको ध्यान दिनुहोस्, तिनको पखेटा मुनि। यो तस्विर पनि दाऊदले हामीलाई दिइरहेका छन्। आगे पद 9-12 भनिएको छ, मलाई बिगार गर्ने ती दुष्टहरूबाट मेरा चारैतिर मलाई घेरा लाउने मेरा घातक शत्रुहरूबाट मलाई लुकाउनुहोस्। तिनीहरू आफ्नै बोसोमा लटपटिएका छन्, तिनीहरू आफ्ना मुखले घमण्डका कुरा गर्दछन्। अनि तिनीहरूले हाम्रा पहिल्यै पछि हामीलाई घेरेका छन्, हामीलाई जमिनमा फाल्न तिनीहरूले आँखा लगाएका छन्। शिकारको लोभी सिंह झैं र लुक्ने ठाउँमा ढुकिरहने जवान सिंह झैं त्यो छ। दाऊद परमेश्वर कहाँ आफ्नो पुकार चितकार छोडिरहेका छन्। उसले जान्दथ्यो कि परमेश्वरले उसको प्रार्थनाको सुन्नु भयो। अनि 13-15 भनिएको छ, हे परमप्रभु, उठ्नुहोस्, त्यसको सामना गर्नुहोस्, त्यसलाई पछाडि दिनुहोस्,

छोडिदिन्छन्। म चाहिँ त धार्मिकतामा तपाईँकै मुख हेर्नेछु। म ब्योजन्दा तपाईँको रूपको दर्शनले सन्तुष्ट हुनेछु। यहाँ दाउद अहिले ओडारमा छिपिरहेको बेला आफ्नो जीवनको छुटकारा रक्षाको निम्ति परमेश्वर कहाँ पुकार र चित्कार छोड्छन्। दाउद जान्दछन् कि परमेश्वर उसलाई छुटकारा दिन गइरहनु भएको छ र एक दिन उनी उहाँको उपस्थितिमा हुन गइरहेका छन्। यस क्षणमा चाहिँ शत्रुहरू अति नै शक्तिशाली र प्रबल अवस्थामा भएको देखिन्छ। तपाईं र म परमेश्वरको सन्तानको नाताले जब हामी संसारमा हेर्छौ त थाहा पाउँछौ कि संसार हाम्रो विरूद्धमा छ, तर हामीसँग आश्रण शरण छ जुन स्वर्गीय पिताबाट आउँछ। ओ, यो आज पीड़ित सतावटमा परेका परमेश्वरका जनहरूको निम्ति कस्तो सान्त्वनाको कुरा हो। यसपछि 18 अध्यायतिर पनि लागौं। यो अध्यायमा हामी देख्छौ जब परमेश्वरले दाउदलाई साउलको हातबाट बचाउनु भएकोमा दाउदको परमेश्वरलाई स्तुति प्रशंसा। मित्र, यो अर्को सुन्दर भजन हो जुन दाउदले लेखेका थिए, साथै यो भजनमा अति नै गहिरो अर्थ पनि छ जुन लिबरलहरूले देख्दैनन्। भजन संग्रह 18 अध्याय एक पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। अमित्र, दाउदले परमप्रभुलाई आफ्नो शक्ति, आफ्नो चट्टान, आफ्नो गढ़ी, आफ्नो छुटकारा दिनेवाला भन्छन्। देख्नुभयो, यो सबैमा उहाँ उसको उद्धारकर्ता हुनुहुन्छ। त्यसपछि उसले फेरि यो भन्छ, उहाँ उसको शक्ति हुनुहुन्छ, उहाँ उसको ढाल, उद्धारको सिंह र उसको अग्लो धरहरा भनिएको छ। उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँले मलाई रक्षा सुरक्षा गर्नुहुन्छ, उहाँ मेरो सिंह र धरहरा हुनुहुन्छ। मन्दिरको वेदीको सिंह पकडेर कुनै व्यक्ति आफ्नो विरूद्धमा आउने आक्रमणकर्ताबाट सुरक्षित हुने थियो। त्यसकारण हामीले आज हाम्रो परमेश्वरमा पकड बनाइरहनुपर्छ। प्रभु येशू हाम्रो उद्धारकर्ता, हाम्रो सिंह हुनुहुन्छ, उहाँ हाम्रो अग्लो धरहरा हुनुहुन्छ, अनि उच्च जग्गा पनि सुरक्षाको निम्ति र दृश्य देख्न र जीवनको सापेक्ष महत्वको निम्ति असल स्थान हो। हामी धेरैजना अग्लो धरहरामा जान आवश्यक छ। यो पदमा हाम्रा प्रभुको निम्ति अति उत्तम नौहरूको समावेश भएका छन्। यहाँ मलाई सबभन्दा धेरै रुचि गराउने शब्द सर्वनाम मेरो हो। दाउद भन्छन् दुई पदमा 18 अध्यायको दुई पदमा, परमप्रभु मेरो चट्टान, मेरो गढ़ी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरा परमेश्वर, मेरो शक्ति, उहाँमै म भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरहरा। परमेश्वरको चरित्रको बारेमा बोल्न एउटा कुरा हो, यो भन्दै कि उहाँ सर्वव्यापी, सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ, तर महत्वपूर्ण यो भन्नलाई हो, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ गोठाला हुनुहुन्छ भन्नु एउटा कुरा हो। दाउदले भन्न सके, परमप्रभु गोठाला हुनुहुन्छ, अनि उहाँ यो हुनुहुन्छ पनि, तर यो भन्नलाई बिल्कुल बेग्लै कुरा हो, उहाँ मेरो गोठाला हुनुहुन्छ, व्यक्तिगत सम्बन्ध, उहाँ मेरो गोठाला हुनुहुन्छ। के तपाईँ भन्न सक्नुहुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, उहाँ मेरो उच्च धरहरा हुनुहुन्छ, उहाँ मेरो सिंह हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँ मेरो उद्धार छुटकार दिनेवाला हुनुहुन्छ, उहाँ मेरो चट्टान हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ। अनि तीन पदमा भनिएको छ, म परमप्रभुमा पुकार गर्नेछु जो प्रशंसाको योग्य हुनुहुन्छ, यसरी म मेरा शत्रुहरूबाट बाँच्नेछु। दाउद गाउँछन्, म परमप्रभुमा पुकार गर्नेछु, किनकि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ। अनि चार पदमा

यीशु ख्रीष्टसँग गरेकोले गर्दा उहाँ तिनीहरूसँग रिसाउनुभयो। सुसमाचारले हामीलाई बताउँछ कि जब ठूलो ढुंगा चिहानबाट गुडाई पठाइए त्यहाँ भुइँचालो आएथ्यो अनि स्वर्गीयमा त्यस बेला अरू के भएथ्यो जुन हामी निम्न पदहरूमा देख्छौ अनि निश्चय नै जुनको हामी त्यति धेरै जान्दैनौ। पद 8-11 भनिएको छ, उहाँका नाकका फोराहरूबाट धुवा निस्कियो र उहाँको मुखबाट निस्केको आगोले भस्म पार्यो, यसबाट कोइलाहरू सल्किए, स्वर्गीयबाट पनि निहुरेर उहाँ तल आउनुभयो र उहाँ एउटा करूबमाथि सवार भएर उड्नुभयो। मित्र, आगे भनिएको छ, बतासका पखेटामा बसेर बेग हानेर उहाँ उड्नुभयो। अन्धकारलाई उहाँले आफ्नो लुक्ने ठाउँ र पानीका अन्धकार र आकाशका बाक्ला बादलहरूलाई आफ्नो वरिपरि छत तुल्याउनुभयो। प्रभु येशु ख्रीष्टलाई क्रुसमा टाँगेको बेला त्यहाँ अन्धकारले छाएको थियो। यो सबै कसले गरेथ्यो? 13 पदमा भनिएको छ, परमप्रभु स्वयंमा गर्दनु पनि भयो र सर्वोच्चले आफ्नो स्वर सुनाउनु भयो, असिना र आगोका फिलिङ्गाहरू। यो भजन सर्वनाम मेरो शब्द प्रयोग गर्दै आरम्भ भएथ्यो। त्यसपछि यो पद 7 बदलियो र परमेश्वरले के गर्नुभयो त्यसको बारेमा बात गरियो। अहिले यो अर्को पदमा यो छ, उहाँ र मेरो यानि मलाई। 16-17 पदमा भनिएको छ, उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई थाप्नुभयो, उहाँले मलाई गहिरो पानीबाट तानेर निकाल्नुभयो, उहाँले मलाई मेरो बलवान शत्रुबाट र मलाई घृणा गर्नेहरूबाट छुटाउनुभयो किनकि तिनीहरू म भन्दा ज्यादै बलिया थिए। उहाँले मलाई मेरा बलवान शत्रुबाट छुटाउनुभयो। ओ, तपाईं र मलाई परमेश्वरसँग व्यक्तिगत सम्बन्ध हुन कति धेरै आवश्यक छ। उहाँले हामीलाई शत्रुबाट छुटकारा दिनुभएको छ। के तपाईँलाई आज उहाँको सहायताको आवश्यक छ? के तपाईँलाई सहयोगको आवश्यक छ? एकजनालाई म तपाईँको निम्ति सिफारिस गर्दछु, यसको निम्ति उहाँले तपाईँलाई कहिले पनि त्याग्नुहुने छैन, उहाँले तपाईँलाई एक्लै छोड्नुहुने छैन, उहाँले कहिले पनि तपाईँलाई कहिले पनि धोका दिनुहुने छैन। उहाँ भन्नुहुन्छ, म तिमीहरूसँग सधैँ छु संसारको अन्तसम्म। त्यही नै कारण म उहाँमा अरू कुनै व्यक्तिमा भन्दा धेरै आश्रित हुन्छु। यो पनि एक कारण हो कि तपाईँले कुनै मानिसमा भरोसा र आश्रित हुनको सट्टामा उहाँमाथि प्रभुमाथि आश्रित हुनुपर्छ। भजन संग्रह 118:8 पदले भन्छ, परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्न भन्दा उत्तम छ। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्नबाट उत्तम छ। यसपछि 18:48 पदमा भनिएको छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहुन्छ, मेरो विरूद्धमा ओठ्नेहरू भन्दा माथि मलाई तपाईँले उठाउनुहुन्छ, अत्याचारी मानिसबाट तपाईँले मलाई छुटाउनुहुन्छ। अत्याचारी मानिस म सोच्दछु शैतान हो। अनि 49-50 पदमा भनिएको छ, यसै कारण हे परमप्रभु, जाति जातिहरूका बीचमा म तपाईँमा धन्यवाद चढाउनेछु र तपाईँको नाउँको स्तुति गाउनेछु। आफ्ना राजालाई उहाँले ठूलो छुटकारा दिनुहुन्छ र उहाँ आफैले अभिषेक गर्नुभएको दाउद र उसका सन्तानमाथि सदा सर्वदाकै करूणा देखाउँदै रहनुहुन्छ। परमेश्वरले आज हामी कहाँ आफ्ना कृपा बढ़ाउनु भएको छ। यो सुन्दर अद्भुत भजन परमेश्वरलाई स्तुति र प्रशंसाको नोटसँग अन्त हुँदछ। ओ, परमेश्वरप्रति तपाईँ र मेरो जीवनमा तपाईँ र मेरो मुखमा हुन सके। भजन संग्रह 107:1-2 पदले भन्छ, परमप्रभुमा धन्यवाद चढ़ाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकोहरूले यसै भनुन्, ज जसलाई उहाँले विरोधीको हातबाट मोलतिर छुटाउनु भएको छ। यदि उद्धार पाउनेहरूले

0: छुटकारा पाउनेहरूले परमप्रभु भला हुनुहुन्छ भन्दैनन् भने मित्र संसारमा कसैले पनि यो भन्ने छैन। छुटकारा पाएकाहरूले उद्धार पाएकाहरूले यो भन्नुपर्छ, परमप्रभु भलो हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: साँच्चै नै दाई, आजको दिनले फेरि पनि मेरो हृदयमा एउटा नयाँ साहस भरिदिएको छ। विशेष गरिकन दाई, भजन संग्रह सत्रमा दाउदले परमेश्वरलाई भन्दछन् कि मेरो निर्दोषता तपाईँबाट ठहरिएको होस् र मलाई तपाईँको आँखाले जाँच्नुहोस् भनी गरिएको यो गहिरो प्रार्थना कति धेरै आत्मिक छ दाई।
2: हो भाई, जब संसारले हामीलाई दुःख दिन्छ र शत्रुहरूले घेर्छन् तब परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। र भजन संग्रह 18 दाउदले परमेश्वरलाई उहाँको ती शक्तिशाली स्वरूपहरूको घोषणा गर्दछन्। उनी भन्छन्, परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो मुक्तिदाता हुनुहुन्छ। जब हामी परमेश्वरलाई आफ्नो शक्ति बनाउँछौ, उहाँले हाम्रा खुट्टाहरूलाई हरिणका खुट्टा जस्तै फुर्तिलो बनाउनुहुन्छ र हामीलाई उच्च स्थानहरूमा खड़ा गर्नुहुन्छ।
1: हजुर, साँच्चै नै दाई। अनि भजन संग्रह 18 शुरूमै दाउदले भन्नुभएको छ कि हे परमेश्वर मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। यसले हामीलाई सिकाउँछ कि मुक्ति पाइसकेपछि हामीले परमेश्वरलाई धन्यवाद दिन र उहाँको महिमा गर्न कहिले पनि बिर्सनु हुँदैन। उहाँ नै हाम्रो विजयको स्रोत हुनुहुन्छ।
2: वास्तवमै भाइ, हाम्रो जीवनको आधीबेहरीहरू जतिसुकै ठूलो किन नहोस्, हाम्रो चट्टान हुनुहुने परमेश्वर त्योभन्दा धेरै गुणा महान हुनुहुन्छ र उहाँबाट हामीलाई आवश्यक कुरा भनेको नै कृपा हो। त्यसैले आदरणीय श्रोताहरू, के आज तपाईँ पनि कुनै संकट, अन्याय वा डरको बीचबाट गुज्रिरहनु भएको छ? यदि छ भने दाउदले झैं परमेश्वरलाई आफ्नो शरण स्थान बनाउनुहोस्। यदि तपाईँलाई प्रार्थनाको आवश्यकता छ वा आफ्ना आशिषहरू हामीहरूसँग बाँड्न चाहनुहुन्छ भने हामीलाई अवश्य सम्पर्क गर्नुहोस्। हामी तपाईहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ र तपाईहरूको आशिषहरू सुन्नको लागि तयार छौ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आउनुहोस् अब हामी हाम्रो यो अध्ययनको अन्त्यतिर आइसकेका छौं र यो अन्त्यतिर आउँदै गर्दाखेरि हामी तपाईहरूलाई यो अनुरोध गर्न चाहन्छौ कि तपाईहरूको केही प्रार्थना विषय अथवा तपाईहरूले पाउनुभएको यी अध्ययनहरूको आशिषहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस् र आजको अध्ययनले भने चाहिँ हामी सम्पूर्ण आफ्ना सारा चिन्ताहरू उहाँमाथि राखौं, किनकि उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। प्रभुले हामीहरू सबैलाई सुरक्षा राख्नुभएको होस् र विजय र प्रशंसाको गीत गाउने अवसर दिनुभएको होस्। आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: हामी जुट्छौ हाम्रो स्वाभिमानको लागि, हामी लड्छौ हाम्रो मातृभूमिको लागि, हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, जोश छ, इतिहासमा हार्न न हार्छौ न हार्ने नै छौ, वीर पुर्खालीको सन्तान हो, हर नसा नसामा वीर पुर्खालीको रगत, हाम्रो प्राण भन्दा प्यारो जन्म, जब तिमीहरूको हित्य नजर पढ्न थाले, अझ भनौ देवता प्रवृत्ति पढ्न तत्पश्चात हाम्रो प्राण भन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा नसम्झ यो ख्याल ठट्टा हो, नसम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर, जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्छौँ, माछा मार्न गढेउला उनेर पल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि, अब जसरी पनि हाम्रो प्राण भन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्ने, हाम्रो एक प्रयास, हाम्रो सास, हाम्रो काँध, यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको लागि। मेरो
1: टाइम चेक इज 8 AM। अहिले

0: यसको जिन्दगी हजुर बिना अधुरो छ। यदि ऊबाट केही गल्ती गरेछ
1: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भेटाउनु खोज्ने।

0: किन बिहे गर्दछ? गोर्खाले तँलाई कति माया गर्छ हिरो लागि त्यो पागल भइसक्यो।
1: यति बेला अस्पतालको बेडमा छटपटाइरहेकी छि।
2: त्यसो भए त किन बिहे गर्दैनस्? त पनि त उसलाई माया गर्छस्।
3: मैले सबै कुरा थाहा पाइसकेँ विक्रम।

0: Just a minute. We will return back. Return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्।

0: दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।
8: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: இளம்பு பிரேக் டைம்.
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य मुख्य शीर्षकहरूबाट। अविरल वर्षा, पहिरो र बाढ़ीका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध। धनुषा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लामा जारी कर्फ्यू 5 घण्टा खुकुलो। सुदूरपश्चिममा नेकपा भित्र किचलो, खगराजलाई मुख्यमन्त्रीमा रोक्न मोर्चाबन्दी। गोलबजार घटना, गणेश यादवको परिवार र सरकार बीच 7 बुधी सहमति। चार प्रदेशका पहाड़ी क्षेत्रमा आज भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुरोध। मरक्कोबाट 24 घण्टामा 60,000 आप्रवासी स्पेनको स्विटा प्रवेश, 43 जनाको मृत्यु। र सुदूरपश्चिम प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्यासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने। लम्बो खबरको शुरूमा स्थानीय खबर। अविरल वर्षा, पहिरो र बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सड़क खण्डहरूमा सवारी साधन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन संचालनमा प्रतिबन्ध लगाएको जनाएको छ। विशेष गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीती राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाएको छ। र यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनमा संचालनमा रोक लगाएको हो। यसै गरी इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षातका कारण सड़क इलामे भएपछि सवारी साधन आवागमन पूर्ण रूपमा बन्द भएको छ। र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा नै अवरूद्ध भइरहेको छ। र दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामो सागु रामेछाप सड़क खण्डमा पनि सामाकोशी खोलाले बहाव सड़क कटान गरेपछि उक्त सड़क खण्ड पनि अवरूद्ध भएका छन्। हेलम्बो खबरमा राष्ट्रिय खबर। धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यूलाई आज बिहान 5 बजेदेखि 10 बजेसम्म आंशिक रूपमा खुकुलो बनाएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार हिजो जारी गरेको सूचनाको अनुसार प्रमुख जिल्ला अधिकारीद्वारा साउन 14 गते जारी गरिएको कर्फ्यू आदेश यथावत रहे पनि सर्वसाधारणको दैनिक जनजीवन सहज बनाउन बिहान 5 बजेदेखि 10 बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक भोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुला गरिएको हो। प्रशासनले तोकिएको 5 घण्टाको अवधिभित्र आवश्यक सामग्री खरिद गरी आफ्नो निवासमा फर्किन र त्यसपछि कर्फ्यू आदेशको पूर्ण पालन गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ। सूचना अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी र बिक्री, एम्बुलेन्स, दमकल, सवाहन, नेपाली खानेपानी तथा दूध बोक्ने सवारी साधन, फोहोर व्यवस्थापन लगायतका अति आवश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछ। र त्यसै गरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने आउने यात्रु तथा उनीहरूलाई लिन पुर्याउन जाने व्यक्तिको परिचय पत्र वा सम्बन्धित प्रमाणपत्र साथमा राखी आवतजावत गर्न सकिने स्वास्थ्य व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कम्युनिष्ट पार्टी नेकपा आन्तरिक किचोलामा फँसेको छ। तत्कालीन माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी नाउपा बीच एकीकरण भएर नेकपा बनेको थियो। प्रदेशमा नयाँ सरकार गठनको गृह कार्य चलेको बेला नेकपाभित्र भने आन्तरिक किचोलो शुरू भएको छ। नेकपा एमाले र नेकपा बीच भएको भागवण्ड अनुसार अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। उक्त सहमति अनुसार अहिले नेकपा संसदीय दलका नेता समेत रहेका खगराज भट्टा मुख्यमन्त्री बन्ने लगभग निश्चित भनिएको छ। तर साबिक माओवादी केन्द्रभित्र तत्कालीन समयदेखि रहेको आन्तरिक शक्ति संघर्षको किचलो फेरि सतहमा आएको छ। भट्टराईलाई मुख्यमन्त्री बन्नबाट रोक्न मानबहादुर धामी पक्ष सक्रिय बनेको छ। स्रोतको अनुसार 12 माघ 2080 भट्टराईलाई तत्कालीन माओवादी केन्द्रले दल नेताबाट हटाएर आफू बनेका धामीले फेरि सोही खालको शक्ति संघर्षलाई अगाडि बढ़ाएको छ। र साबिक
माओवादीभित्रकै संख्याले दल नेता फेरिने स्थिति नदेखिएपछि अहिले उनीहरूबीच मन्त्री बन्नका लागि हानथाप नै चलेको बताएको छ। धामी पक्षीय एक सांसदले पनि दल नेता परिवर्तन गर्ने अभ्यास यो बीचमा गरिएको तर सफल हुने देखिएपछि पछि हटेको कुरा स्वीकार गरिएको छ। सिराहाको गोलबजारमा बिहिबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवार र नेपाल सरकार बीच साहत बुदी सहमति भएको छ। गैराती गृहमन्त्री सुदन गुरूङ मृतकको परिवारको घर औराही गाउँपालिका दुई तुलसियाहारीमा पुगेर सहमति गराएको हो। सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाएको छ। गृहमन्त्री सुदन गुरूङ र मृतकका बुबा राम वृक्ष यादव बीच भएको सहमति अनुसार मृतकको परिवारले नेपाल सरकारको तर्फबाट 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने र साथै परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाई बहिनीलाई निशुल्क शिक्षा र बुबा आमालाई सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ। यसै गरी गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी बमोजिम कार्यवाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिश कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। देशैभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून सातीय रेखा सुदूरपश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल लुम्बिनी प्रदेशका तराईका आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ। विशेष गरी बागमती प्रदेशका केही तथा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र आज दिउँसो देशैभर साधारणतया बदली हुनेछ। हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ र त्यसै गरी आज राति पनि देशका साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ। हिमाली र पहाड़ी भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्रमा मधेश र लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। स्पेनको नियन्त्रणमा रहेको स्विटा क्षेत्रमा पछिल्लो 24 घण्टामा मोरक्कोबाट करिब 60,000 आप्रवासी प्रवेश गरेको छ। स्विटाका अध्यक्ष जुआन जेसुस भिसाका अनुसार सोही अवधिमा कम्तीमा 43 जनाको मृत्यु भएको छ। अध्यक्ष भिसासले हालको परिस्थिति नियन्त्रण बाहिर रहेको बताउँदै भर्खरै प्रवेश गरेका आप्रवासीहरूको संख्या शहरको कुल जनसंख्याको करिब 70% बराबर पुगेको जानकारी गराएको छ। स्थानीय तथ्याङ्क अनुसार स्विटाको जल कुल जनसंख्या करिब 83,600 रहेको छ। स्पेनको सर्वोच्च अदालतले स्विटा र मेलिला स्पेनको अर्को स्वेत क्षेत्रमा पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्काल मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेपछि आप्रवासीहरूको संख्या तीव्र रूपमा बढ़ेका छन्। एलम्बु खबरमा अब खेल खबरमा सुदूरपश्चिम प्रदेशमा नै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढ़ीको आयोजनामा 17 असोज प्रतियोगिता हुने। शुक्रबार हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ। उहाँले तयारी शुरू भइसकेको बताउँदै देशैभरका पावर लिफ्टिङ खेलाड़ीहरूलाई सहभागिताका लागि आह्वान समेत गरिएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। अविराल वर्षापछि बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध। धनुषा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लामा कर्फ्यू जाँच 5 घण्टा खोकोलो बनाउँदै। सुदूरपश्चिम प्रदेशमा नेकपाभित्र किचलो। खगराजले मुख्यमन्त्रीमा रोक्न मोर्चा बन्दी। गोलबजारमा घटना। यादव गणेश यादव परिवार र सरकार बीच साधबुदी सहमति। चार प्रदेशका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना। मोरक्कोबाट 24 घण्टामा 60,000 आप्रवास। स्पेनको सुट्टा प्रवेश। 43 जनाको मृत्यु। र सुदूरपश्चिम प्रदेशमा नै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने।
बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारको साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु, गढी नगरपालिका 5, सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Singapore Soap.
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Wait, just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: LMB FM

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: किन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पाट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
4: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।
5: तामाङ सुपरस्टार डम्फु मीडिया प्रेजेन्ट्स।

0: Wait, just a minute. We will return back. Return back.
1: उहिले के पारो ए मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो ए मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913 27।
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
7: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404254। सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर
8: This is your radio. This is LMFM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी

0: खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं आफू पनि बाँचौं अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अस्ताव्यस्त केही छैन है। बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

ध्यान झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी तिलकीले आँसुलाई तुल्सी बेन बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी।

छोरेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुर बाको खिच्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छ यहाँ बार्बी डल ल्याइदियो रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु हिन्दी नै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन

0: wait just a minute. We will return back. Return back.
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमस्ते डाक्टर साहब
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
12: हेलो
13: हेलो
12: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
13: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
9: हजुर
13: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
9: लो दिन त हेलो भन्नुहोस् त
12: हेलो हजुर
9: हजुर
12: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ? के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
3: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
2: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त

0: Colony Kuhuto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalzo. Our services. Deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunik Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalzo. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Arunik Hotel and Restaurant Private Limited, Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalzo.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि, ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98178779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
3: इन्टरप्राइजेस। 89.6 MHz.
4: 89.6 MHz.
3: MHz.

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: Elambu FM 89.6 megahertz.
3: Westar Digital, entertaining the nation.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम टक टू हेलम्बुकको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ। होइन, यो दिउँसोको समय तपाईँहरू यति बेला घर घराइसी कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, होइन, अन्य विविध कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा व्यस्त बिजी रहनु भए पनि आफ्नो ख्याल गर्दै कार्यक्रम माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। सदा चाहिँ आज पनि हामी आइसकेका छौं यो प्रहरमा। तपाईँले हामीलाई सिन्धुपाल्चोक चौताराबाट यति बेला सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। है साथीहरू, पनि भन्छु आज चाहिँ विशेष शनिबारको दिनमा छौं, शनिबारको बसाईमा छौं। है शनिबारको बसाईमा रहेर तपाईँहरूसँगै भलाकुसा गरेर अबको एक घण्टालाई चाहिँ भला कुसारी गर्ने हामीले जमर्को गरेका छौं। यो बसाईमा तपाईँले आज साथी बनाउनु पर्ने हुन्छ। है शनिबारको बसाईमा चाहिँ साथी बनाउनु पर्ने हुन्छ। अरू दिन अरू बारमा चाहिँ हामी तपाईँहरूकै रोजाएका गीत संगीतहरू बजाएर एकदमै तपाईँहरूलाई भरपूर मनोरञ्जन दिलाउँदै आइरहेका थियौं भने चाहिँ शनिबारको दिन चाहिँ हामी फ्रेण्डसिप गर्छौ, नयाँ नयाँ साथीहरू बनाउँछौ। जति पनि मित्र पारखी साथीहरू हुनुहुन्छ, एकदमै साथीहरू नयाँ नयाँ साथीहरू बनाउन मनपर्छ भनेदेखि चाहिँ यो बसाईमा तपाईँले फोन गरेर चाहिँ होइन एकदमै साथी बनाउनका लागि आउन सक्नुहुनेछ। नम्बर खुला छ 97 48 26 65 79। जति पनि तपाईँले सुन्दै हुनुहुन्छ, जहाँ जहाँदेखि सुन्दै हुनुहुन्छ, यदि नयाँ साथी बनाउने इच्छामा हुनुहुन्छ, होइन नयाँ साथीको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले चाहिँ साथी बनाउनका लागि आउन सक्नुहुनेछ। 97 48 26 65 79 80 चाहिँ होइन फोन गरेर आउनुपर्ने नम्बर रहेको छ। अनि त्यसै गरेर चाहिँ तपाईँले होइन हामीलाई अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुन्छ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक, होइन फेसबुक मार्फत पनि तपाईँले सुन्दै हुनुहुन्छ। यदि साथी बनाउन चाहनुहुन्छ भने पनि तपाईँले कमेन्ट बक्समा होइन आफ्नो नम्बरहरू, आफ्नो ठेगानाहरू, पूरा नाम ठेगाना छोड्नुहोला, लेखेर छोड्नुहोला, होइन सो तपाईँको कमेन्टलाई पनि हामीले अनियर गर्नेछौँ, लिनेछौँ। है यदि तपाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने पनि तपाईँले आफ्नो पूरा नाम होइन अनि तपाईँले साथी बनाउने माध्यम, तपाईँको रुचिहरू पनि तपाईँले लेखेर छोड्नुहोला है साथीहरू। तपाईँको म्यासेज होइन हामी कमेन्ट पनि अनियर गर्नेछौँ। त्यसै गरी नयाँ साथी बनाउनका लागि आउनुहोला 97 48 26 65 79। साथीहरूका लागि हामीले नम्बर खुल्ला गरिसकेका छौँ। कार्यक्रमको शुरूआतमा यति बेला एकदमै मिठो गीत राख्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हामीले राख्यौं यहाँको माझमा दुर्गेश थापाको आवाजमा रहेको एकदमै मिठो गीत होइन, म यसै भत्किए यसै बिग्रिए म उसै बिग्रिए मेरो दिल चोर्नेलाई मुद्दा हालिदिन्छु, सो गीतले भन्दै थियो। एनिवे गीतले जे भने पनि होइन, तपाईँ चाहिँ फोन डायल गरेर आउनुहोला व्यवसायमा साथी बनाउनकै लागि। नयाँ नयाँ साथीहरूको खोजीमा हुनुहुन्छ मित्र पारखी साथीहरू, आउनुहोला है त। कहाँ कहाँदेखि एलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम टक टू एलम्बुलाई सुन्दै हुनुहुन्छ, एकदमै तपाईँले सहभागिता जनाउनुहोला। एकदमै नयाँ साथी बनाउन रुचि हुने मित्रहरूलाई होइन व्यवसायमा फोन डायल गरेर आउन सक्नुहुनेछ। अनि तपाईँले हामीलाई अनलाइन वेबसाइट त्यसै गरी फेसबुकबाट प्रत्यक्ष लाइभ हेर्दै हुनुहुन्छ भने पनि तपाईँले कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ है। तपाईँले आफ्नो रुचिहरू होइन कार्यक्रममा लागे फोन लगाउनु नलागेदेखि कमेन्ट बक्समा चाहिँ कमेन्ट लेखेर छोड्नुहोला। अनिहरू हुनेछ तपाईँका कमेन्टहरू पनि होइन, तपाईँले चाहिँ साथी बनाउने माध्यम छोड्न सक्नुहुनेछ तपाईँले पनि होइन, आफ्नो पुरा ठेगाना नाम ठेगाना होइन त्यसै गरेर साथी बनाउने माध्यम चाहिँ छोड्नुहोला पनि भन्छु। तपाईँका म्यासेजहरूलाई मैले कमेन्टहरूलाई मैले अनिहरू गर्नेछु साथी भन्छु। त्यसै गरेर 97 48 26 65 79 चाहिँ एकदमै हामीले यहाँका लागि नम्बर खुला गरेका छौं, सो माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि व्यवसायमा आउन सक्नुहुनेछ है त साथीहरू पनि भनेर अवगत गराउन चाहन्छु। दिउँसोको समय छ, मजाले घाम लागिरहेको छ, विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घर घराइसी कामदेखि लिएर अन्य काम धन्दाहरूमा हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा रहनु भए पनि हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहोला भन्छु। त्यसै गरी यति बेला मलाई कमेन्टहरू प्राप्त भएको छ, लेख्नु भएको छ बान्तवा जी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनून राम्री सिस, म पनि सुन्दैछु धनकुटाबाट, शुभ दिन अल माई फ्रेन्ड भन्नुभएको छ जेनुजी, हजुरलाई धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि। रामजी घिमिरे हुनुहुन्छ, सम्पूर्ण मित्रमा सम्झे बागमती प्रदेश 3 भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद रामजीजी। त्यसै गरी टेकबहादुर हुनुहुन्छ, टेकबहादुर पुमा राई हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्कार सुन्दैछु उदयपुर राईटोल चोकबाट फेसबुक लाइभमा भन्नुभएको छ, धन्यवाद उहाँलाई पनि। त्यसै गरेर मैले लिहाले राई सफल आयुष हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दर्शन हजुर म पूर्वेली अन्जान सफल लेख्नु भएको छ, सफल आयुष राई हो, नेपाल घर चाहिँ तेह्रथुम है भन्नुभएको छ, हाल चाहिँ युएई सुन्दैछु है, र मेरो मसँग चाहिँ साथी बनाउनका लागि भन्नुभएको छ उहाँले चाहिँ, राई सफल आयुषजीसँग चाहिँ साथी बनाउनका लागि उहाँले चाहिँ आफ्नो भनौँ न एउटा नम्बर छोड्नु भएको छ, उहाँले चाहिँ लेख्नु भएको छ है, साथी बनाउनका लागि चाहिँ मेरो भावना रेडियोलाई माया गरेर नयाँ ठाउँमा चाहिँ लेख्नु भएको छ, घुमाउनु मनपर्छ, उहाँको चाहिँ रुचि चाहिँ होइन मिडिया सुन्नु, गीत संगीतहरू सुन्नु, रेडियो सुन्नु रहेको र रेडियो मिडियालाई माया गर्नु, साथै चाहिँ नयाँ नयाँ ठाउँहरूमा चाहिँ घुम्न जान मनपर्छ अरे होइन, उहाँले चाहिँ आफ्नो रुचि चाहिँ बताउनु भएको छ है। त्यसै गरी सबै खालको साथीहरू चाहिँ मनपर्छ भन्नुभएको छ, यदि तपाईँ राई सफल आयुषजीसँग चाहिँ साथी बन्न चाहनुहुन्छ भने उहाँले वाट्सएप नम्बर छोड्नु भएको छ, टिप्नु होला है साथीहरू, यदि तपाईँलाई चाहिँ नयाँ नयाँ साथीहरू बनाउनु मनपर्छ, नयाँ नयाँ ठाउँहरू घुम्न मनपर्छ, गीत संगीतहरू रेडियोलाई माया गर्नुहुन्छ तपाईँहरू भनेदेखि चाहिँ तपाईँको भावना तपाईँको रुचि राई सफल आयुषजीसँग म्याच हुन्छ भने तपाईँले उहाँसँग साथी बन्न सक्नुहुनेछ। 98 42 41 49 23 को माध्यम हुँदै चाहिँ तपाईँले चाहिँ उहाँसँग होइन वाट्सएपमा साथी बन्न सक्नुहुनेछ, उहाँले चाहिँ साथी बन्नको लागि आफ्नो भनौँ न होइन साथी बनाउने माध्यम छोड्नु भएको थियो, धेरै धेरै धन्यवाद राई सफलजी यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ, बसन्त श्रेष्ठ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते म बसन्त श्रेष्ठ इटरी 19 तरहरा सुनसरीहाल दिल्लीबाट सुनेर साथ दिँदैछु भन्नुभएको छ है, आज विशेष मेरो जन्मदिन परेकोले आफूले आफैलाई नै ह्याप्पी बर्थडे टु मी भन्दै धन्यवाद बा आमालाई किनकि संसार देख्न पाएको छु भन्नुभएको छ, धन्यवाद आफ्नो आफन्त गुरू र सबै मेरा असल साथीहरूलाई, आज चाहिँ आफ्नै जन्मदिनमा सानो कविता कोरी पठाएको छु वाचन गरिदिनुहोस् है भन्नुभएको छ है, ठिक छ म वाचन गरिदिन्छु उहाँले लेख्नु भएको छ, आज फेरि जीवनको एउटा पाना पल्टियो, आज फेरि जीवनको एउटा पाना पल्टियो, समयले नयाँ सपना कोर्न सिकायो, बितेका पीड़ालाई मुस्कानमा बदल्दै आशाको उज्यालो बाटो रोज्न मन लाग्यो, आफ्नै यात्रामा अडिग रहिरहौं, आफ्नै यात्रामा अडिग रहिरहौं, माया सम्मान र खुशी सधैं पाइरहौं। आज मेरो जन्मदिन गरे एउटा नयाँ शुरूआत, हरेक पाइला सफलताको सुन्दर रहोस् साथ। आज फेरि जीवनको एउटा पाना पल्टियो, समयले नयाँ सपना कोर्न सिकायो, बितेका पीड़ालाई मुस्कानमा बदल्दै आशाको उज्यालो बाटो रोज्न मन लाग्यो। सो एकदमै मिठो यो लाइनको लागि, कविताको लागि सो धेरै धेरै धन्यवाद। विशेष चाहिँ आज बसन्त श्रेष्ठजीको जन्मदिन परेको रहेछ, होइन म लगायत हेलम्बा एफएम होल युनिटको तर्फबाट यहाँलाई चाहिँ जन्मदिनको अनगिन्ती शुभकामना, होइन सधैँ सफल रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् है त। सो कमेन्टको लागि यहाँलाई धन्यवाद। त्यसै गरेर नम्बर एकदमै खुला छ है साथीहरू, 97 48 26 65 79। सो माध्यम हुँदै तपाईँ साथी बन्नका लागि आउनुहोला। त्यसै गरी हामीलाई फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भनेदेखि कार्यक्रममा पनि फोन लाउनुहोस् यदि लागेन भने। यदि तपाईँ नयाँ नयाँ साथीको खोजीमा हुनुहुन्छ, नयाँ साथी बनाउन चाहनुहुन्छ भने कमेन्ट बक्समा तपाईँले आफ्नो नाम, ठेगाना अनि साथी बनाउने माध्यम लेखेर छोड्नुहोला, तपाईँको कमेन्टलाई अन एयर गर्नेछु है साथीहरू। त्यसै गरेर यति बेला मैले अर्को कमेन्ट लिइहालेँ, बुद्ध भज्राचार्य हुनुहुन्छ, लेख्नु भएको छ, नमस्कार सर सुन्दैछु भन्नुभएको छ, सर चाहिँ होइन है मिस छु है आज चाहिँ। सो कमेन्टको लागि धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट लिइहालेँ, लेख्नु भएको छ जसमान वाइबा हुनुहुन्छ, उहाँले चाहिँ लेख्नु भएको छ साथी बनाउनका लागि चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ तर उहाँले आफ्नो रुचिहरू चाहिँ सेयर गर्नु भएको छैन है। लेख्नु भएको छ 98 28 00 69 855 को माध्यम हुँदै चाहिँ तपाईँले सन्जमान वाइबाजीसँग साथी बन्न सक्नुहुनेछ है। 98 28 00 69 855 को माध्यम हुँदै तपाईँले चाहिँ साथी बन्नुहोला, होइन एकदमै असल साथी बन्नुहोला भन्छु होइन। सो कमेन्टको लागि धन्यवाद गर्न चाहन्छु उहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ होइन, सो कमेन्ट लिन्छु भन्दै थिएँ यति बेला भने चाहिँ फोन कल लिइहालेँ। सो फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर। हजुर गुड आफ्टरनुन हजुर, नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर के इस्माइल भन्नुभयो? आयुषजी बोल्दै हुनुहुन्छ है? हजुरको त कल पनि म्यासेज कमेन्ट पनि लिएको थिएँ मैले, फोन पनि टक्रक्कै लाग्यो, खुसी लाग्यो। अनि सन्चै हुनुहुन्छ? एकदम हामीलाई त ठिकै छ होइन, म लगाएको थिएँ लम्बा एफएम होल युनिट हामी आरामै छौँ भन्नुपर्छ आयुषजी। अनि सुनाउनुहोस् न के छ नयाँ नौला हालखबर, आज के गर्दै हुनुहुन्थ्यो यति बेलाको प्रहरमा?
1: खजुरहरू सकिरहेको छ अहिलेको समयमा, त्यतिकै प्रोग्राम

0: दिनहरूमा पनि. अनि त्यसैले गर्दा शनिबार चाहिँ जहिले पनि हामी नयाँ साथी नै खोजिरहेका हुन्छौँ, नयाँ नयाँ साथीहरू नै बनाइरहेका हुन्छौँ. है त हजुर, पक्कै पनि उहाँले पनि सिसा पारि बसेर सुनिराख्नु भएको छ. मेरो तर्फबाट पनि नमस्ते भनिदिनु है, भन्दै हुनुहुन्छ है त. हजुर, नेपालतिरको समग्रमा त अब भन्नुपर्दा ठिकै छ होइन, वेदरको कुरा गर्नुपर्दा अब यही हो बर्खायाम होइन, घाम लाग्छ चर्केर, एकैछिनमा पानी पर्छ दर्केर, फेरि पानी पर्छ दर्केर, फेरि रहन्छ घाम लाग्छ चर्केर, यस्तै यस्तै छ है त. मलाई पनि एकदमै खुसी लाग्यो, किनकि तपाईँको कमेन्टहरू त पढिरहेको हुन्छु, तर आज चाहिँ प्रत्यक्ष अब तपाईँसँगै कुरा गर्ने मौका मिल्यो होइन. साथी बनाउने कार्यक्रममा फोन गर्नुभएको छ, अनि हजुर चाहिँ कस्तो खालको साथी बनाउन चाहनुहुन्छ, यो कार्यक्रमबाट कस्तो रुचि भएको साथी मनपर्छ तपाईँलाई बनाउनका लागि, साथी बनाउनका लागि?
1: सदाको बसाइहरूमा पनि पहिला देखाउँदा पनि मेरो रुचि भावना प्लसहरू त लाग्दैन, आएको थियो फ्रेन्डसिप कार्यक्रममा, तर पनि आज यो फर्स्ट थियो रेडियो अलिम्पोङमा मेरो भावना प्लस रुचिहरू भन्नुपर्दाखेरि मलाई सबै खालको साथीहरू मनपर्छ, विशेष त पत्रदेखि लिएर वेदाविन्ददेखि लिएर भर्खरको सबै खालको. अनि विशेष मेरो भावना रुचिहरू भन्नुपर्दाखेरि म मिडिया चाहिँ धेरै पहिला सानोबाट, अनि मिडिया प्रेमी भएर पनि होला, मलाई एकदमै धेरै मनपर्छ. पहिला नेपालतिर हुँदा पनि धेरै सहभागिता जनाउने र यतातिरबाट पनि प्रायः जस्तो सहभागिता एकदमै नै दक्ष पानीले अनुसार भन्नुपर्छ. मेरो भावना रुचिहरू भन्दाभन्दा मिडियालाई माया गर्ने, साथीभन्दा माथि नजाने, अनि साथीलाई माया गर्ने, जस्तै आफूभन्दा असक्त असहायहरूलाई सहयोग गर्ने, अनि विशेष मलाई दृष्टिबिनहरू चाहिँ एकदमै धेरै माया लाग्छ है. त्यस्तै खालको साथीहरू साथी बनिसकेपछि बिचैमा छोडेर नजाने, त्यस्तै त्यस्तै खालको साथीहरू नयाँ नयाँ ठाउँको भ्रमण गर्ने, अनि सबैजना मिडिया प्रेमी साथीहरू नै हुनुपर्छ भन्ने छैन, किनकि सबैजनालाई बोल्नका लागि सबैजनाले रुचाउनुहुन्छ, तर कतिपय श्रोताहरूको त लाग्छ, कतिपय साथीहरूको लाग्दैन. मलाई विशेष सबै नै खालको साथीहरू मनपर्छ भन्नुपर्छ है.
0: अनि आज के छोड्न चाहनुहुन्छ त साथी बनाउनका लागि?
1: हजुर, त मेरो माध्यमहरू छोड्न चाहन्छु, यदि मलाई साथी बनाउन मेरो भावना रुचिहरूसँग मेरो खायो भने मलाई साथी बनाउन सक्नुहुनेछ. मेरो फेसबुकमा नाम रहेको छ, फेसबुक आइडी रहेको छ, राई आरएआई स्पेस एसएएफयुएल स्पेस एएवाईओयुएस छ, राई स्पेस तापल स्पेस आयुष छ, र यदि मसँग प्रत्यक्ष कुराकानीमा जोडिन्छु भनेर कुनै वाट्सएप अनि इमोमा पनि जोइन गर्न सक्नुहुनेछ. इमोमा जोइन गर्नका लागि मेरो इमो नम्बर रहेको छ 98 42 41 49 23, 98 42 41 49 23, र वाट्सएपमा पनि त्यही नम्बर सेभ गर्नुहोला. र यति मसँग यता दुवैकै नम्बरमा पनि जोइन गर्न सक्नुहुनेछ, दुवैकै नम्बरमा जोइन गर्नलाई तपाईँहरूले +97 97 15 लगाउनुहोला, 97 15 अनि 28007 79 अनि 68 साथी बन्न सक्नुहुन्छ. फेरि पनि +79 7 1 5 8 2 8 00 7 9 6 1 अर्को साथी बन्न सक्नुहुनेछ. वान डे 1 लाखसम्म सबैजनालाई विशेष सम्झना प्रश्न आएर वान डे
0: बाय. यति बेला हुनुहुन्थ्यो साथी आयुष अन्जान राई हुनुहुन्थ्यो यता युएबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ होइन सो साथी बनाएर छुटिसक्नु भएको छ है. एकदमै मिडियालाई माया गर्ने, त्यसै गरी सम्पूर्ण खालका साथीहरू चाहिँ म बनाउन चाहन्छु है भन्नुभएको छ होइन. सो तपाईँहरूले पक्कै पनि उहाँसँग साथी बन्ने होइन प्रयास अगाडि बढाइसक्नु भयो होला मैले आशा राखे. यसै गरी आउन सक्नुहुनेछ, नयाँ नयाँ साथीहरू पनि जोडिन सक्नुहुनेछ है. एकदमै मित्र पारकी साथीहरू आउनु होला, एकदमै साथी बनाउन मनपर्ने साथीहरू आउनु होला है त पनि भन्छु. त्यसै गरेर यति बेला के कमेन्टहरू पनि लिइहाल्छु होइन, कमेन्टहरू पनि लिन्छु अनि साथमा फोन कलहरू पनि लिन्छु. त्यसै गरेर मैले अर्को कमेन्ट पनि लिइहालेँ, करण लेख्नु भएको छ, करण प्रिय केसी संगीत हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ है, लेख्नु भएको छ.

0: लौ है, म पनि आए कार्यक्रमको साथमा भारतको हिमाचल बाठ्य भन्नुभएको छ कर्ण प्रिय केसी संगीत भन्नुभएको छ, आरामै हुनुहुन्छ होला भन्नुभएको छ, ठिकै छ हजुरलाई के छ है, कमेन्टको लागि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, स्माइल अलिसा राणा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन, नमस्ते हजुर, म पनि सुन्दैछु केटिएमबाट, स्माइल अलिसा राणा सबैलाई मिठो सम्झना भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को लिइहाले कमेन्ट, भावना मगर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ है, सो धन्यवाद भन्छु। त्यसै गरी होइन विशाल खत्री हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, लभ फ्रम दोलखा भन्नुभएको छ है, सो धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। यसै गरी तपाईँहरू पनि नयाँ साथीहरू बनाउन चाहनुहुन्छ भने कार्यक्रमको व्यवसायमा हामीलाई फेसबुक मार्फत पनि प्रत्यक्ष हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भनेदेखि कार्यक्रममा फोन लगाउनुहोला 97 48 26 65 79। यदि कार्यक्रममा फोन लागिरहेको छैन भने कमेन्ट बक्समा तपाईँले चाहिँ आफ्नो पूरा नाम ठेगाना लेखेर छोड्नुहोला, साथी बनाउनका लागि आफ्ना रुचिहरू पनि लेखेर छोड्नुहोला, तपाईँका कमेन्टहरूलाई मैले अनियर गर्नेछु साथी पनि भन्छु। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले भन्दै थिए, लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु, नमस्कार।
1: हजुर नमस्कार, गुड आफ्टरनुन अञ्जीजी।
0: हजुर गुड आफ्टरनुन, हजुर गुड आफ्टरनुन, टेकबहादुरजी बोल्दै हुनुहुन्छ?
1: हजुर म टेकबहादुर पुमारै बोल्दैछु उदयपुरबाट।
0: हजुर सन्चै हुनुहुन्छ?
1: हजुर आराम कुशलै सन्चै छु अञ्जीजी। अनि बेलुका त एकछिन हल्का पानी परेको थियो उदयपुरमा पनि, अनि अहिले त फेरि दिउँसो चाहिँ घाम पो लाग्दैछ अञ्जीजी यतातिर उदयपुरतिर त।
0: हजुर भनेपछि जे होस् अहिले मजाले घाम लागिरहेको छ है।
1: हजुर अञ्जीजी, अनि हजुरहरूकोतिर चाहिँ के कस्तो छ आजको मौसम चाहिँ अञ्जीजी?
0: हजुर यतातिर पनि घाम छाया यस्तै भइरहेको छ है त हजुर। अनि आज टेकबहादुरजी फोन गर्नुभएको छ, शनिबारको बसाइमा छौ हामी त, शनिबारको दिन चाहिँ होइन तपाईँहरूको रोजाइका गीत संगीत बजाउँदैनौ, शनिबार चाहिँ हामी साथी बनाउने गर्छौ, तपाईँलाई साथी बनाउनु मनपर्छ?
1: हजुर मलाई पनि साथी बनाउनु मनपर्छ अञ्जीजी।
0: कस्तो साथी बनाउन चाहनुहुन्छ कार्यक्रमको यो माध्यमबाट?
1: ए यो माध्यमबाट चाहिँ अब साथीहरू चाहिँ अब मिल्ने साथीहरू, अनि राम्रो हुने साथीहरू आउनु, राम्रो नै बन्ने साथीहरू चाहिँ।
0: हजुर असल असल साथी असल मित्रहरू मनपर्छ बनाउनलाई।
1: हजुर हजुर मिडियालाई धेरै माया गरिराख्नुहुने अनि हजुरहरूलाई त्यस्तै मलाई पनि बनाउनु मन लाग्छ।
0: हजुर दुःख सुखमा साथ दिने, मिडियालाई माया गर्ने साथी बनेपछि बिचैमा
1: हजुर सबैजनाले चाहिँ नि मन पराउनु हुने, अनि हजुरहरूले पनि त्यस्तै मलाई पनि मनपर्छ नि अञ्जीजी।
0: ल ठिक छ, अनि के छोड्न चाहनुहुन्छ आज साथी बनाउनका लागि तपाईँ?
1: हजुर
0: आज साथी बनाउनका लागि के छोड्न चाहनुहुन्छ? हजुर
1: हजुर नम्बर चाहिँ मेरो नम्बर चाहिँ छ 97 61 अनि 055 168 मा मलाई चाहिँ नि कल गर्नु हुनका लागि चाहिँ म अनुरोध गर्दछु भन्ने चाहिँ यो मेरो चाहिँ हो यति चाहिँ।
0: हस् यति भन्दै आजको लागि हामी छोड्छौँ, तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला। ओके बाई
1: बाई बाई।
0: हजुर यति बेला हुनुहुन्थ्यो उदयपुरको मित्र, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ साथी बनाएर छुटिसक्नु भएको छ, साथी बनाउनका लागि आफ्नो नम्बर छोडेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। त्यसै गरेर आउन सक्नुहुनेछ तपाईँहरू पनि, पालो एकदमै यहाँहरूकै हो, हामीले नम्बर खुला गरेका छौं, फटाफट फोन डायल गर्दै सहभागिता जनाउनुहोला। शनिबारको बसाईमा छौं हामी, यति बेला शनिबारको बसाईमा रहेर तपाईँहरूकै फोन कलहरू लिँदै अनि तपाईँहरूले नै छोड्नुभएका मिठा मिठा कमेन्टहरू लिँदै होइन यो समयलाई व्यतीत गरिरहेका छौं, तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। आउन सक्नुहुनेछ फटाफट फटाफट फोन डायल गर्दै 97 48 26 65 79। साथीहरू कार्यक्रममा फोन लगाउँदै हुनुहुन्छ लागिरहेको छैन भने पनि निराश नहुनुहोला, फोन लाग्छ, शनिबारको बसाईमा छौं, आज चाहिँ हामी होइन एकदमै फ्रेण्डसिप गरिरहेका छौं, साथीहरू बनाइरहेका छौं। यदि तपाईँले हामीलाई फेसबुकबाट पनि हेरिराख्नु भएको छ सुनिराख्नु भएको छ भनेदेखि कार्यक्रममा फोन लगाउनुहोला, लागेन भने कमेन्ट बक्समा चाहिँ तपाईँले आफ्नो साथी बनाउने एउटा माध्यम छोड्नुहोला, आफ्नो नाम ठेगाना लेखेर कुन माध्यमबाट तपाईँ साथी बनाउन चाहनुहुन्छ होइन लेखेर छोड्नुहोला, तपाईँका कमेन्टहरूलाई पनि अनेर गर्नेछु साथी भन्दै कार्यक्रमको यति बेला एकदमै मिठो गीत पस्किन्छौं, गीतपछि फेरि पनि उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रमको व्यवसायमा हामीले राख्यौं एकदमै मिठो गीत गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। सुनिराख्नु भएको छ शनिबारको प्रस्तुति कार्यक्रम टक टू हेलम्बो सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ हेलम्बा एफएम 89.6 मेगाहर्जको दैनिक प्रस्तुति। यति बेला हामीले तपाईँहरूकै फोन कलहरू लिइरहेका छौं अनि साथमा चाहिँ हामीले साथीहरू बनाइरहेका छौं, नयाँ नयाँ साथीहरूको खोजी गरिरहेका छौं। साथीहरू तपाईँहरू पनि आउन सक्नुहुनेछ तपाईँहरूकै फोन कल लिनका लागि। हामी एकदमै तम तयार छौ, आतुर समय साथीहरू। नम्बर खुला छ, नोट गर्नु होला, 97 48 26 65 79 26 हान्नु होला है, 6 र 20 हान्नु भयो भने फेरि कल आउन, 26 हान्नु होला है त, 26। यहाँनिर पनि कहिले कसो अलिकति कन्फ्युज हुन्छ है, त्यसले गर्दाखेरि 97 48 26 65 79 यहाँका लागि हामीले नम्बर एकदमै खुला गरेका छौं। सो माध्यम हुँदै तपाईँले फोन गरेर नयाँ साथी बनाउनका लागि आउन सक्नुहुनेछ है। जुनसुकै उमेर वर्गका साथीहरू पनि असल साथीको खोजीमा हुनुहुन्छ भने आउनु होला, मिसकल हान्ने काम नगर्नु होला है साथीहरू, फोनै गर्नु होला। अब तपाईँले लानुहुन्छ अनि फेरि अर्को साथीले फोन ट्राई गरिराख्नु भएको हुन्छ अनि फोन बिजी देखाइरहेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ मिस्कल हाने काम नगर्नु होला फोन लागेपछि, सो बोल्नु होला पनि भन्छु। त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले हामीलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ भने कमेन्ट बक्समा कमेन्ट छोड्न सक्नुहुनेछ। कार्यक्रममा फोन कल लागिरहेको छैन भने कमेन्ट बक्समा तपाईँले आफ्नो पूरा परिचय खुल्ने गरेर तपाईँको होइन, सो तपाईँले चाहिँ कमेन्ट गर्नुहोला, तपाईँका कमेन्टहरूलाई पनि अनएयर गर्नेछु। यति बेला मैले कमेन्ट लिइहाले, लेख्नु भएको छ रेजिना हुनुहुन्छ है, सो रेजिना तामाङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्ते, नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ नि भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई के छ दिदी, म पनि सुन्दैछु केटिएमबाट, रेजिना मोक्तान भन्नुभएको छ, धन्यवाद रेजिनाजी, आफ्टर लङ टाइम पछि तपाईँको कमेन्ट पढ्न भए एकदमै खुसी लाग्यो है त। त्यसै गरेर हुनुहुन्छ हुनुहुन्छ साथी हुनुहुन्छ है विशाल खत्री हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, टेल मी रेडियो स्टेशन नम्बर प्लिज भन्नुभएको छ है, सो है, सो कमेन्टको लागि धन्यवाद यहाँलाई। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले, मेनुका गाङबा तामाङ हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, हेलो इट्स मी मेनुका हो है, मेस यु अल भन्नुभएको छ, धन्यवाद तपाईँलाई पनि कमेन्टको लागि। त्यसै गरी नवीन देववान हुनुहुन्छ, मेस यु अल भन्नुभएको छ है, सो धन्यवाद। त्यसै गरेर अर्को कमेन्ट पनि मैले लिइहाले, लेख्नु भएको छ, सो उहाँले लेख्नु भएको छ, लेख्नु भएको छ, युनिसा चामलिङ राई हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। यसै गरी तपाईँहरू पनि जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा अनि नम्बर हामीले खुला गरिसकेका छौं, नयाँ साथीहरू पनि आउनुहोला, एकदमै मिसकल हान्ने काम चाहिँ नगर्नु होला है साथीहरू, एकदमै तपाईँहरूले चाहिँ मिसकल हान्नुहुन्छ होइन, अनि फोन लागि पछि बोल्नु होला, मिसकल चाहिँ नहान्नु होला होइन, अब गाह्रो हुन्छ होइन मिसकल आइसके पछाडि होइन, म पनि यता अब कमेन्टहरू पढिरहेको हुन्छु अनि तपाईँहरूले मिसकल हान्नुहुन्छ सस्तो सस्तो होइन, अनि त्यस्तो हुँदा चाहिँ अलिकति होइन, त्यसले गर्दाखेरि मिसकल चाहिँ नहान्नु होला, कार्यक्रममा फोन लागेपछि चाहिँ एकछिन होल्ड गर्नुहोला होइन, साथी बनाउनु होला पनि भन्छु। त्यसै गरेर यो दिउँसोको समय होइन के होइन, आफ्नो विविध कामधन्दामा हुनुहुन्छ होला, शनिबारको दिन छ, एकदमै अब कतिपय साथीहरू घुम्न जाने प्लानमा हुनुहुन्छ होला, घुम्दै हुनुहुन्छ होला, हुन त अब असारको बेला, असारको भन्दा नि बर्खाको बेलामा खासै घुमघाम त हुँदैन लाइक, नभए पनि अब शनिबारको दिन बिदाको दिन भनेर साथीहरू विभिन्न ठाउँमा हुनुहुन्छ होला, त्यसै गरी कतिपय साथीहरू मेलापातमा हुनुहुन्छ होला, घाँस दाउरामा हुनुहुन्छ होला, उकाली ओह्राली अनि भन्जाङ्गनी चौतारीहरूमा हुनुहुन्छ होला होइन, विभिन्न ठाउँमा हुनुहुन्छ होला, विभिन्न क्षेत्रमा हुनुहुन्छ होला, एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि आफ्नो ख्याल गर्नुहोला, आफ्नो केयर गर्नुहोला, साथमा हामीलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहोला साथीहरू भन्छु। त्यसै गरेर आज विशेष चाहिँ हामी शनिबारै बसाइमा नै छौं अनि तपाईँका रोजाएका गीत संगीतहरू चाहिँ आज हामीले बजाएका छैनौं किनकि आज चाहिँ हामीले एकदमै नयाँ नयाँ साथीहरू नै बनाइरहेका छौं। त्यसै गरेर यति बेला हामी गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: बीचमा हामीले राख्यौं गीत. गीतपछि फेरि पनि हामी उपस्थित भइसकेका छौ. सुनिराख्नु भएको छ यति बेला कार्यक्रम टक टू हेलम्बु. शनिबारको बसाईमा छौ, शनिबारे बसाईमा हामीले फ्रेण्डशिप गरिरहेका छौ. आज चाहिँ नयाँ नयाँ साथीहरू बनाइरहेका छौ. यहाँका लागि हामीले नम्बर खुल्ला गरेका छौ 97 48 26 65 79 80 है नम्बर खुल्ला छ. सो माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि जोडिन सक्नुहुनेछ. साथीहरू आउँदै गर्नुहोला, नयाँ साथीहरू पनि आउनुहोला. जति पनि होइन पुराना साथीहरू नयाँ साथीहरू जोडिन सक्नुहुनेछ. नयाँ नयाँ साथीहरू बनाउनका लागि फोन कल एकदमै खुला छ है. साथीहरू आउँदै गर्नुहोला, अवश्य फोन लाग्छ है. सो कतिपय साथीहरूले चाहिँ अब गीतहरू बजिरहेको हुन्छ अनि त्यति बेला कल लगाउनुहुन्छ होइन, अनि हामीले चाहिँ त्यति बेला फोन उठाउन अलिकति असमर्थ भइरहेको हुन्छौँ. अनि फेरि फोन उठाउनु भएन भनेर अब गुनासो नगर्नुहोला होइन, एकचोटि अब रेडियो सुनेर गर्नुभयो भने अझ राम्रो हुन्थ्यो. यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु. नमस्ते. नमस्कार. हजुर नमस्ते. नमस्कार. लास्ट अफ फ्याफुल्ला हजुर विजयजी बोल्दै हुनुहुन्छ. अनि सन्चय हुनुहुन्छ तपाईँ? किन त रातभरि उफ्रिनु भयो? यहाँ किन उफ्रिनु भएको त? ए बर्खन्त भएर उफ्रिनु भएको? अनि मौसम चाहिँ के छ आज?
1: मौसम ठिक छ हजुर.
0: भनेपछि एकदमै ठिक छ है?
1: हजुर.
0: एकदमै खाजा खायौँ, खाएर नै यहाँहरूको माझमा सहभागिता जनाएको भन्नुपर्छ. अनि कार्यक्रममा फोन गर्नु भएको छ, सहभागिता जनाउनु भएको छ. मौसम धामाधुम छ है त? हस्. अनि साथी बनाउनका लागि फोन गर्नु भएको छ, आज कस्तो साथी बनाउन चाहनुहुन्छ? के छोड्न चाहनुहुन्छ? हस् भन्नुहोस् त.
1: 97 42
0: हजुर 97 42
1: 92
0: सो माध्यम हुँदै चाहिँ तपाईँसँग साथी बन्न सकिन्छ है? हजुर हजुर. एकदम एकदम एकदम. हस् ल, अहिलेको लागि भने हामी छोड्छौँ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला. ओके बाबाई. हजुर यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ होइन सो एकदमै असल साथी बनाउन चाहन्छु भनेर चाहिँ छुट्टिनु भएको छ. धन्यवाद भन्छु. त्यसै गरेर तपाईँहरू पनि यसै गरी जोडिन सक्नुहुनेछ यो व्यवसायमा. नम्बर खुला छ 97 48 26 65 79 80. हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ. सो माध्यम हुँदै तपाईँ नयाँ नयाँ साथीहरू बनाउनका लागि जोडिन सक्नुहुनेछ होइन. त्यसै गरेर कमेन्टहरू पनि सो लिइहाल्छु. यति बेला मैले कमेन्ट पनि लिइहालेँ. लेख्नु भएको छ अमिना हुनुहुन्छ. सो उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ है. आज गुड डे स्पेसल्ली चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ. सो धन्यवाद. विशेष चाहिँ आज साथी बनाउने दिन भएका कारणले चाहिँ होइन मैले चाहिँ अलिकति सर्टकटमा एसएमएसहरू कमेन्टहरू लिइरहेको छु. पूजा योङहाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ। हेलो दर्शन, नमस्ते नमस्कार, म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेमबुङ गाउँपालिका इलाम घर भई हाल झापाबाट भन्नुभएको छ। अब बस्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, सो धन्यवाद तपाईँलाई पनि कमेन्टको लागि। यति बेला छोटो मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

तामाङ सेलो गीत एकदमै मिठो सेलो गीत यहाँहरूकोमा आजमा हामीले पस्क्यौं। गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा छौं। यति बेला एउटा अन्तिम मेसेज पनि मैले कमेन्ट पनि लिहाले प्राप्त भएको छ। राई पीके राई हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन सिस्टर दर्शन नमस्ते, हाई इर्समी राई पीके राई फ्रम मोरङ लेख्नु भएको छ केराबारी राइट नाउ मलेसियाबाट फेसबुक लाइभ मार्फत सुन्दैछु, प्रोग्राम दामी छ मिस यु अल भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। अब भने हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। निर्धारित समयलाई आजको लागि नेटो काटिसकेको छ। आजको बसाईमा साथीहरूले जति पनि साथीहरूले फोन गरेर नयाँ नयाँ साथीहरू आज बनाउनुभयो बन्नुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई सो धेरै धेरै धन्यवाद होइन। सो एकदमै तपाईँहरूले नै सोच्नु भएको चाहेको जस्तो साथी होइन सो पाउनु होला हाम्रो यही नै कामना पनि भन्छु। त्यसै गरेर फोन ट्राई गर्नुभयो तपाईँ सम्पूर्ण मित्रलाई पनि धन्यवाद। अनि त्यसै गरेर ओकाली ओराली भन्जाङ्गनी चौतारी गाउँ बस्तीमा रहेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। त्यसै गरी तपाईँहरूले जुन माध्यमद्वारा मलाई सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनको लागि प्राविधिक क्षेत्रमा रहेर साथ दिनुभयो प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि उजुर पढ्न चाहन्छु। हौस् त नमस्ते नमस्कार।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5164, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: just a minute. We will return back.
1: Seva Book Store, Chautara 5, Sindhpal Chowk.
2: Amra Seva Haru.
1: Stationery ka sampurna saman haru.
2: Photocopy print.
1: Color print.
2: PVC ID card.
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेसनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ.
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
4: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक. आवर सर्विसेज डिलक्स रूम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट. कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स. न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक. इमेल होटल अरुणीको @gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupalso.
5: ओइले के पार ओ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
6: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
7: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
3: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
1: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849-29-13-27.
10: In the mix.
11: Hi, this is Britney Spears.
12: Hey, what up, this is Jay-Z.
13: This is Jennifer Lopez.
10: The mix.
14: 89.6 FM.

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बागमतीको मुख्यमन्त्रीमा एमालेका थपलिया, बहुमत नजुटे अर्को विकल्प, सामाजिक सद्भाव भाड्न खोजेको अभियोगमा 4 जना पक्राउ। सरकारसँग गरिएको 5 बुँदे सम्झौता अस्वीकार, लघुवित्त पीड़ितद्वारा आन्दोलन जारी राख्ने घोषणा। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। स्पेनी शहर सेउटामा प्रवेश गर्ने क्रममा ज्यान गुमाउनेको संख्या 57 पुग्यो। र सुदूरपश्चिम प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको जनाएको छ। काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरनीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलाखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामसाङ रामेछाप सड़क खण्डमा तामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामु सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढ़ी तथा सड़क कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको छ। अब हेलम्बु खबरमा राष्ट्रिय खबर। नेकपा एमाले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै अघि बढ़ाउने भएको छ। हाल बागमती प्रदेशमा एमाले संसदीय दलको नेता रहेका थपलियालाई प्रदेशको मुख्यमन्त्रीमा अघि बढ़ाउने भनिए पनि उनलाई सरकार गठनका लागि बहुमत जुटाउने जिम्मेवारी पनि दिएको छ। एमाले अध्यक्ष सहित बागमतीका प्रमुख नेताहरू सम्मिलित बैठकले संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीको पहिलो दावेदार थपलिया नै हुने भएकाले सरकार गठनका लागि बहुमत जुटाउने र आवश्यक पहल कदमी समेत लिने जिम्मेवारी दिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, सोमबार सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेल सहित प्रदेशका प्रमुख नेताहरूको उपस्थितिमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्रीका लागि अघि सार्ने सहमति भएको छ। तर यसको लिखित निर्णय भने नभएको बताइएको छ। सामाजिक सद्भाव खलबल्याएको अभियोगमा पर्साबाट 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक संवाद बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कड़ा कार्यवाही हुने चेतावनी पनि दिएको छ। यसैबीच उक्त कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। नेपाल सरकार र मणिराम ग्यावाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समिति बीच भएको 5 बुँदे सम्झौतालाई लघुवित्त पीड़ितहरूले धोका र पीड़ित विरोधी भएको आरोप लगाएका छन्। लघुवित्त तथा वित्तीय सुशासन विरूद्ध किसान मजदूर आन्दोलन नेपालले राजधानीको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्झौता प्रति तीव्र असन्तुष्टि जनाएको छ। कार्यक्रममा बोल्दै आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले पाँच वर्षदेखि निरन्तर संघर्षरत पीड़ितलाई झुक्काएर ग्यावालीले सरकारसँग सम्झौता गरेको बताउनु भएको छ। अधिकांश पीड़ितको आवाजलाई व्यवस्था गरेर गरिएको सम्झौताले अवस्था थप जटिल बनाएको उनको भनाई रहेको छ। नेपाली कांग्रेसको संस्थापन इतरू समूहले राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ। आज एक पत्रकार सम्मेलन आयोजना गर्दै डाक्टर शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराएको छ। त्यस्तै छवटा अन्य विभिन्न समिति पनि बनाइएको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। इतर पक्षले काठमाडौँमा साउन 29 31 गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो। सोही अनुरूप आज आयोजक समिति घोषणा गरिएको हो। अब विदेशको खबर। मर्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झन्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सानजेलले बताउनु भएको छ। मानिसहरूको ठूलो ओइरोका क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रममा बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढ़ीको आयोजनामा 17 असोज प्रतियोगिता हुने हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञानेन्द्र राज पाण्डेले जानकारी गराउनु भएको छ। उहाँले तयारी शुरू भइसकेको बताउँदै देशभरका पावर लिफ्टिङ खेलाड़ीले सहभागिताका लागि आह्वान समेत गर्नुभएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। बागमतीको मुख्यमन्त्रीमा एमालेका थपलिया, बहुमत नजुट्यो अर्को विकल्प। सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा चारजना पक्राउ। सरकारसँग गरिएको पाँच बुधे सम्झौता अस्वीकार, लघुवित्त पीड़ितद्वारा आन्दोलन जारी राख्ने घोषणा। कांग्रेस स्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। स्पेनी सहर सेउटामा प्रवेश गर्ने क्रममा ज्यान गुमाउनेको संख्या 57 पुग्यो। र सुदूरपश्चिम प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आइसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। स्वस्थ, नमस्कार।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई?
2: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
0: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग
11: गर्ने हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक कथा दोहरी गीतहरू।

0: wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो

0: विश्वासिलो भर पर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै
2: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: यो गीत पनि सक्यो है, केही केही भनिदिनु है यसपालि, केही केही भनिदिनु है। हेलो एभ्रीवन, नमस्ते, थ्याङ्क्स फर वाचिङ दिस भिडियो। तपाईँहरूले हाम्रो यो न्यू भर्सेस ओल्ड म्याचअपलाई धेरै नै मन पराइदिनु भयो, धेरै नै माया गर्नुभएको छ, थ्याङ्क यू भेरी मच। र त्यही कारणले फेरि हामीले यसको यसैको पार्ट टू पनि यहाँहरूसम्म लिएर आएको छौँ। आशा छ यहाँहरूले फेरि पनि यसलाई पनि धेरैभन्दा धेरै माया गरिदिनुहुन्छ, मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छौँ। के भन्नु
1: र यो भिडियो फेरि पनि यहाँले धेरैभन्दा धेरै राम्रो भनिदिनु भने फेरि पनि अर्को
0: सबै
1: थियो,
0: त्यसैले माया गरिदिनुहोस्, अझै अझै साथ दिनुहोस्। थ्याङ्क यू भेरी मच, सबैलाई भन्न चाहन्छु, लभ यु अल, एन्ड डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड प्लिज सब्सक्राइब।
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बाय एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. Tahu lagi di kaset center.

0: El Ambu Break Time.
1: ओइले के पारो ओइ मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्गो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-29-13-27।
5: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्च।
0: हाम्रा सेवाहरू
5: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
5: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
5: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
5: मायाको चिनो,
0: मेडल,
5: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
5: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
5: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट।
5: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
5: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
6: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Shanga Suguri Nagarpalika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Suguri Nagarpalika 5, Sindhupasu.
7: Elumbu FM 89.6 MHz.

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: समाचार नमस्कार हेलम्बो एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटायो, निषेधाज्ञा कायमै रहने, बागमतीको मुख्यमन्त्रीमा एमालेका थपलिया, बहुमत नजुटे अर्को विकल्प खोज्ने तयारी, सुनसरीमा उत्पन्न तनावको स्थिति समय पार्न गृहमन्त्रीद्वारा विभिन्न पक्षसँग वार्ता जारी, कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन, बजारमा ग्यास अभाव, आयल निगमको कार्यालयबाट वितरण शुरू, ब्रड स्पिक पहिरो, हिप बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु, र नेपाललाई थाइल्याण्डमा 6 पदक, न्यूजेन स्पोर्टर्स एकेडेमीले अन्तर्राष्ट्रिय टेक्वान्दोमा चम्कियो। लम्बो खबरको शुरूमा स्थानीय खबर। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका साथमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको एक वडा एक कृषि उत्पादन कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक भैँसी पालनतर्फ आकर्षित गर्दै ग्रामीण अर्थतन्त्रलाई नयाँ गति दिएको छ। अनुदान, प्रविधि, तालिम र बीमा सहितको एकीकृत सहयोगका कारण किसानको आमदानी वृद्धि, दूध उत्पादनमा विस्तार तथा गाउँमा नै रोजगारी सृजनाका कार्यक्रम प्रभावकारी बन्दै गएको हो। सेवा कार्यालय धादिङ र त्रिपुरेश्वर भैँसी प्रवर्धन कृषक समूहको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत खहरे, लापाङ, अचनेटा र सिउने रिका 22 घरधुरीलाई समेटिएको छ। हालसम्म 21 घरधुरीले भैँसी प्राप्त भइसकेका छन् भने तीमध्ये 4 परिवारलाई 2-2 र 17 परिवारलाई 1-1 भैँसी वितरण गरिएको छ। साथै पशुपालनलाई सहज बनाउन 1 धान बिल, 11 च्याप कटर लगायतका आवश्यक उपकरण पनि उपलब्ध गराएको छ। आर्थिक वर्ष 2081-82 शुरूदेखि यो भएको यो कार्यक्रम 5 वर्षसम्म सञ्चालन हुनेछ र कुल 66,66,666 रूपियाँ लागत रहेको कार्यक्रममा पशु सेवा कार्यालय धादिङले 40 लाख रूपियाँ, त्रिपुरा सुन्दरी गाउँपालिकाले 13 लाख 33,333 रूपियाँ र कृषकहरूले पनि 13,33,333 रूपियाँ बराबरको साझेदारी लगानी गरिएको छ। कार्यक्रम अन्तर्गत भैँसी वितरण सम्बन्धी आधुनिक सँगै गोठ निर्माण, उन्नत भैँसीको बिउ तथा बिरूवा उत्पादन, पशु स्वास्थ्य सेवा, आवश्यक औषधि, प्राविधिक तालिम र पशु बीमा जस्ता सुविधा पनि प्रदान गर्दै आएको छ। यसले पशुपालनलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको जनाएको छ। हेलम्बो खबरमा राष्ट्रिय खबर। सुनसरीको देवागंजमा कप्तानगंज घटनापछि तनावग्रस्त बनेको मधेश र तराईका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेको छ। जिल्ला प्रशासन कार्यालयले सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक र धरना निषेध गर्न अनुरोध गरिएको छ। यसै गरी धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाको बारेमा छलफलपछि थप निर्णय र प्रशासनले गर्नेछ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न र जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयसीमा भित्र केही पनि मानिस घर बाहिर निस्किन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना र केही दिनसम्म हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार भने हुँदैन। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञा लागू गरिएको थियो। प्रशासनले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालन गर्न सर्वसाधारणहरूसँग पनि आग्रह गरिएको छ। दुई समुदाय बीच उत्पन्न तनावको स्थिति सौम्य पार्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरूङ धनुषामा पुग्न भएको छ। अवस्थालाई सामान्य बनाउन र धार्मिक सामाजिक सद्भाव कायम राख्नका लागि गृहमन्त्री सुदन गुरूङले जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानीय हिन्दूवादी संगठनका प्रतिनिधिसँग आज वार्ता गर्न भएको हो। वार्तामा जिल्लाको समग्र शान्ति सुरक्षा अमचयन कायम राख्ने विषय र दुवै पक्षबीचको असमझदारी अन्त्य गर्नेको बारेमा छलफल भइरहेको छ। छलफलका क्रममा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, प्रतिनिधि सभा सदस्य मनिष झा, हिन्दू सम्राट सेनाका प्रतिनिधि लगायतका विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको छ। नेकपा एमाले बाघ मध्यप्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै अगाडि बढ़ाउने भएको छ। हाल बाघ मध्यप्रदेशमा एमाले संसदीय दलको नेता रहेका थपलियालाई प्रदेशको मुख्यमन्त्रीमा अगाडि बढ़ाउने भनिए पनि उनलाई सरकार गठनका लागि बहुमत जुटाउने जिम्मेवारी पनि दिएको छ। एमाले अध्यक्ष सहित बागमतीका प्रमुख नेताहरू सम्मिलित बैठकले संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीको पहिलो दावेदार थपलिया नै हुने भएकाले सरकार गठनका लागि बहुमत जुटाउने र आवश्यक पहल कदामी समेत लिने जिम्मेवारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, सहसचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेत, त्यसै गरी प्रदेश अध्यक्ष कैलाश ढुंगेल सहितका प्रदेशका प्रमुख नेताहरूको उपस्थितिमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने सहमति भएको हो। तर यसको लिखित निर्णय भने नभएको जनाएको छ। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमाले बीच प्रदेश सत्ता साझेदारीको सहमति भए पनि बागमतीमा नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउन चुनौती कायमै छ। प्रदेश सभामा 110 मध्ये 6 पद रिक्त रहेकाले 104 पद मात्र कायम रहेका छन्। नेपाली कांग्रेसको संस्थापनेतर समूहले राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन गरिएको घोषणा गरेको छ। आज सम्पर्क कार्यालय सुनादेवीमा पत्रकार सम्मेलन गरेर कांग्रेस चित्रपक्षले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी दिएको छ। राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरू गठन गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको हो। आयोजक समितिमा पार्टीका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरू, सदस्य, प्रदेश कार्य समितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्य समितिका पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता विश्वकर्माले जानकारी गराउनु भएको हो। राष्ट्रिय भेलाले नीतिगत र व्यवस्थापकीय रूपमा पनि छलफल बनाउन विभिन्न 16 विषयगत समितिहरू गठन गरिसकिएको छ। मूल आयोजक समिति बाहेकका अन्य विषयगत समिति हरूको नेतृत्व र सदस्यको चयन आउँदो केन्द्रीय समितिको बैठकबाट टुङ्गो लगाइने विश्वकर्माले बताउनु भएको हो। सामाजिक सद्भाव खलबल्याएको अभियोगमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक राजु कार्कीको अनुसार उनीहरूले विभिन्न स्थानबाट वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको छ। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बेथुल्ने प्रयास गरिएको थियो। प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न हुन नहुन सम्बन्ध सबैमा आग्रह गर्दै यसो गरेमा कड़ा कार्यवाही हुने चेतावनी पनि दिएको छ। यसैबीच उक्त कार्यालयले बालबालिकाहरू सम्बन्धी ऐन 2075 अनुसार बालबालिकाहरूलाई हड़ताल, बन्द, धरना र जुलुसमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्थाको पूर्ण पालन गर्न पनि अनुरोध गरिएको छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव भएपछि नेपाल आयल निगमले आजदेखि टेकु स्थित आफ्नो कार्यालयबाट ग्यास बिक्री शुरू गरिएको छ। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको हो। बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास, एसपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डरहरू वितरण गरिरहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ। अधिकांश विक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् भने निगमले माग अनुसारको ग्यास आयात भइरहेको दावी गरे पनि उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासो गरेको छ। गत जुलाई मात्र करिब 49,000 मेट्रिक ग्यास आयात भएको निगमले जनाएको छ भने उद्योगीले यही साउन 1 गते 15 गतेसम्म 16.5 मेट्रिक टन ग्यास आयात गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। पाकिस्तानको ब्रड पीक हिमालमा गएको हिम पहिरोपछि बेपत्ता भएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाईको मृत्यु भएको छ। निर्मल पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडियलले उनको मृत्यु भएको पुष्टि गरेको छ। 8,047 मिटर अग्लो सो हिमाल आरोहण गर्न गएका विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जा सहित 10 आरोही हिम पहिरोमा परि बेपत्ता भएको थियो। उनीसँगै गएका अन्य आरोहीको पनि मृत्यु भएको छ। हिम पहिरोमा निर्मल पूर्जा सहित पूर्वबहादुर गुरूङ, त्यसै गरी निमा शेर्पा, नवाङ थिम्बु, नावाङ थिन्दु शेर्पा, दोलखा घर भएका किली पेम्बा शेर्पा किलु, ओमानका नदिरा अहमद अब्दुल अल हर्थी, पाकिस्तानका सेहेल साखी, चीनका वाङ जोङ र अमेरिकाका मेलोरी गेस बेपत्ता भएका छन्। र आज बिहान ड्रोन क्षेत्र सर्वेक्षणका क्रममा क्याम्प एक नजिकै 5 वटा शवहरू फेला परेपछि उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको थियो। खराब मौसम र भौगोलिक कठिनाईका बावजूदमा पनि मिङमा ग्यालजेन शेर्पा, मिङमा जी र सिराबाज खानको नेतृत्वमा रहेको भू उद्धार टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको छ। पूर्वी ब्रिटिश गोर्खा सैनिक समेत रहेका निर्मल पूर्जाले सन् 2019 संसारका 8,000 मिटर भन्दा अग्ला 14 वटै हिमालहरू मात्र 6 महिनामा 6 दिन चढ़ेर विश्व कीर्तिमान कायम गरिएको थियो। इटालीले शुक्रबारदेखि 1 महिनाका लागि स्पेनको सेन्जेन सम्झौता अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ। स्पेनका आफ्ना हवाई र समुद्री सीमा बन्द गरिएको पनि इटालीले जनाएको छ। स्पेनको अफ्रिकी इक्लेन सिउटामा ठूलो संख्यामा आप्रवासीहरू सिरेपछि इटालीले यस्तो निर्णय गरिएको छ। कागजात विहीन आप्रवासीहरूलाई रोक्नका लागि लिएको यस निर्णयले वैध स्पेनिस नागरिक र पर्यटकलाई समस्या नगर्ने इटालीले जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा नेपालले थाइल्याण्डको पाइटामा सम्पन्न 9 हिरोज इन्टरनेशनल तेक्वान्दो कपमा 16 पदक जित्दै अन्तर्राष्ट्रिय मंचमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालको प्रतिनिधित्व गरेको न्यूजेन्ड स्पोर्टर्स एकाडेमीले पुमे पुमसे विधामा 6-3 र रजत त्यसै गरी 3 काश्य सहित कुल 6 पदक जित्दै देशको गौरव बढ़ाएको छ। इन्स्टन्ट नेपाल नेशनल स्पोर्टर्स ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगिताको 10-12 वर्ष उमेरका समूहको बोइज पुमसेमा आयन अरियाल र रजत पदक जितेको छ भने सोही उमेरका गर्ल्स पुम्मे र ग्रेल्सका थापाले पनि रजत पदक आफ्नो नाममा लेखाएको छ। 14-17 वर्ष उमेर समूहका बोइज पुम्से र सम्राट सिंहले नेपाललाई अर्को रजत दिलाएको छ। न्यूजिल्यान्ड स्पोर्टर्स एकेडेमीले प्रतिष्ठित प्रतियोगिताको पुम्से विधाका लागि 6 खेलाड़ीको टोली थाइल्याण्डमा पठाएको थियो। प्रतियोगितामा विश्वका 30 राष्ट्रका 500 भन्दा बढ़ी खेलाड़ी सहभागी भएका थिए। कठिनाई प्रतिस्पर्धा बीच नेपाली टोलीले 6 पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको तेक्वान्दो क्षमता पुनः प्रमाणित भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। सुनसरी र धनुषा सिराहामा कर्फ्यू हटायो, निषेधाज्ञा कायमै रहने, बागमतीको मुख्यमन्त्रीमा एमालेका थपलिया, बहुमत नजुटे अर्को विकल्प खोज्ने। सुनसरीमा उत्पन्न तनावको स्थिति कायम, सम्य पार्न गृहमन्त्रीद्वारा विभिन्न पक्षसँग वार्ता जारी, नेपाली कांग्रेस संस्थापनेतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बजारमा ग्यास अभाव, आयल निगमको कार्यालयबाट वितरण शुरू, ब्रत पीक हिम पहिरो, बेपत्ता भएका कीर्तिमान विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको पनि मृत्यु। र नेपाललाई थाइल्याण्डमा 6 पदक, न्यूजिल्यान्ड र स्पोर्टर्स एकेडेमीले अन्तर्राष्ट्रिय तेक्वान्दोमा नाम चम्कायो। साँझ 6 बजेको समाचार सकियो। हर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शिक्षक आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।
3: LMBU FM 89.6 MHz।

0: जयमसी तथा ख्रिस्टी अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 1:5-2:14 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, म पाठ यसरी गर्नेछु यहाँहरूको बीचमा। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौं र अन्धकारमा नै हिँड्छौ भने त हामी झूठ बोल्छौं र सत्यमा चल्दैनौ। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ, यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचन हामीमा हुँदैन। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रीष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति पनि। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्दछौं। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लंघन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र

मानिसहरूले परमेश्वरलाई विश्वास गरेको हुन्छ। यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुन्छ र परमेश्वरलाई विश्वास गरेको प्रमाण भनेको चाहिँ के हो भन्दा देखिने प्रमाण चाहिँ आज्ञा पालन हो भनेर लेखकले यहाँ स्पष्ट पारेका छन्। धेरैजनाले परमेश्वरलाई विश्वास गरेको छु भन्छन्, तर के त्यसको प्रमाण दिन सक्छ? नदेखिएको परमेश्वरलाई विश्वास गरेको छु भन्नेहरूले के प्रमाण दिन सक्छ? यदि प्रमाण दिन सक्छ भने यो बाइबलले बताउँछ कि प्रमाण त्यही हो, परमेश्वरलाई विश्वास गर्छु भन्नेले उहाँको आज्ञा पनि पालन गर्दछन्। त्यसैले यस ठाउँमा लेखकले विशेष गरेर के हो त प्रमाण, प्रमाण के हो यो कुरा स्पष्ट यहाँ पारेका छन्। र विशेष गरेर यहाँ के भन्छ भनेदेखि जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। र लेखकले यहाँ स्पष्ट के भएको छ भने परमेश्वर को हुनुहुन्छ, परमेश्वरको चरित्र, परमेश्वरको गुण, नैतिक गुणको बारेमा, उहाँको स्वाभाविक गुणको बारेमा, उहाँको स्वभावको बारेमा लेखकले स्पष्ट पार्न चाहन्छन्। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको स्वाभाविक गुण, उहाँ अनन्त अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ, उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव, र उहाँ चाहिँ पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ, उहाँको नैतिक गुणहरू हुन्। र यसरी उहाँको बारेमा लेखकले के पास भन्दछन् भने उहाँ ज्योति हुनुहुन्छ र उहाँमा अँध्यारो छैन भनेर स्पष्ट यहाँ पारेका छन्। र यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमै हिँड्छौं भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। र बोल्ने एउटा गर्ने एउटा भयो भने त्यो कुरा मिल्दैन भन्ने कुरा यहाँ स्पष्ट छ, किनभने उहाँ त ज्योति हुनुहुन्छ र उहाँसँग हाम्रो संगति छ भनेदेखि त ज्योतिको सन्तान भएर जिउनु पर्यो। तर अन्धकारमै हिँड्छ भनेदेखि त त्यो त झूठ हो। मुखले भन्ने बेलामा चाहिँ विश्वास गर्छु भन्ने तर पालन नगर्ने त्यस्तो व्यक्ति चाहिँ झुटा हो भनेर स्पष्ट रूपमा बताएका छन्। धेरैले नदेखेको परमेश्वरलाई विश्वास गर्छु भनेर कसरी पत्याउने? त्यसको लागि त आज्ञा पालन हुनु पर्यो नि। लेखकले यही कुरोमा जोड दिइराखेको छ कि यहाँ भन्छ यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौं, उहाँसँग संगति छ भने उहाँसँग हाम्रो विश्वास, उहाँसँग हाम्रो एउटा नाता जोडिएको छ भने, परमेश्वरसँग जोडिएको जीवन हो भने त परमेश्वरमा हुनुपर्ने गुणहरू हुनुपर्छ भन्ने कुरा यहाँ छ। र अर्को चाहिँ तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमै हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। उहाँसँगको संगति, उहाँसँगको विश्वास, उहाँसँगको घनिष्ठ सम्बन्धमा रहेका मानिसहरूको पाप, सबै पाप चाहिँ उहाँको रगतले शुद्ध पार्दछ भनिएको छ। त्यति मात्रै होइन, यहाँ यदि हामीमा पाप छैन भने हामी भन्छौं भन्ने बेलामा त हामी पाप छैन भने हामी भन्छौं भने त हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन, किन? यदि हामीले आफ्नो पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। एउटा व्यक्तिले आफूलाई पापै छैन, म पापी होइन भनेर भन्दछ भने उसले धोका दिन्छ, किनभने उसले पापी हो भनेर स्वीकार गरेपछि उसको पाप अधर्महरू प्रभु कहाँ ल्याएर क्षमा मागेपछि त्यो सबै पापहरू उहाँले क्षमा गरिदिनुहुन्छ र शुद्ध पवित्र पारिदिनुहुन्छ। र आज सारा मानव जातिले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रमा स्पष्ट बताएका छन्। पापको कारणले गर्दा मानिसहरू मृत्युमा जाँदैछन् भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताउँदछ। र पाप यदि स्वीकार गर्छ भने त्यो पाप स्वीकार गरेर आउनेहरूलाई प्रभु येशु ख्रीष्टले पापको क्षमा गरिदिनुहुन्छ र उहाँको रगतले सबै पाप बाट शुद्ध पार्नुहुन्छ भन्नुहुन्छ भने र उहाँले चाहिँ सबै अधर्मबाट हामीलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर लेखिएको छ। आदरणीय श्रोता, यदि येशु ख्रीष्टमा विश्वास

0: गर्छु भन्ने व्यक्तिहरूले उहाँको वचन अनुसार जिउनु नै पर्छ। त्यो चाहिँ प्रमाण हो। त्यसकारणले यदि यीशुलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ त भन्दाखेरि, एउटा व्यक्ति यीशु आफै ज्योति हुनुभएकोले उहाँसँग हिँड्नेहरूले अन्धेरोमा हिँड्नु पर्दैन, र त्यसै गरिकन उहाँले पाप क्षमा गर्नुहुने भएकोले, उहाँको रगतबाट पाप क्षमा हुने भएकोले सबै अधर्मबाट मानिसहरू शुद्ध हुन्छन् र उसको पापहरू सबै उहाँले क्षमा गरिदिनुहुन्छ। र दुई अध्यायमा यहाँनिर लेखकले पाप नगर्नका लागि यहाँ सन्देश उपदेश दिएका छन्। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक यीशु ख्रीष्ट। उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। पहिलो प्रवचनको सेवामा मैले यो पनि भनेको थिएँ कि उहाँको मृत्यु, उहाँको बलिदानले मानव जातिको पापको प्रायश्चित गरेको छ भनेर मैले पहिला पनि यहाँहरूको बीचमा भनेको थिएँ, र यो खण्डमा पनि हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँको मानव शरीरको मृत्युले गर्दाखेरि सारा मानव जातिको पापको प्रायश्चित उहाँले गर्नुभएको छ, मूल्य तिरिदिनु भएको छ भन्ने कुरा हो। त्यसकारण पाप नगर, पाप घरिघरि गर्नु हुँदैन, किनभने पाप गरेको, जति पनि पाप गरेको छ त्यसको लागि प्रायश्चित भएको छ, क्षमा भएको छ। फेरि पाप नगर्नका लागि यहाँ यो पुस्तकले भनिराखेको छ, यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्छौ। र उहाँलाई चिन्छु भन्नेहरूले, उहाँलाई विश्वास गर्छु भन्नेहरूले येशु ख्रीष्टको आज्ञाहरू पालन गरेर प्रमाण दिन सकिन्छ। के आज हामीले प्रमाण दिन सकेका छौं? हृदयले नै यीशुलाई विश्वास गरेको हो भने हाम्रो जीवनमा परिवर्तन आउनुपर्ने होइन र यीशुलाई विश्वास गर्छु मात्रै भनेर होइन, उहाँलाई विश्वास गरेर उहाँको आज्ञा पालन गर्नेहरूको जीवनमा ठूलो परिवर्तन हुन्छ। ज्योतिमा उनीहरू हिँड्छन्, पाप क्षमा उनीहरूले पाउँछन्, उनीहरू आज्ञाकारी भएर जिउँछन्। त्यसै कारणले आज हरेकले उहाँलाई विश्वास गरेर मात्र होइन, आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनु पर्छ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटा हो र त्यसमा सत्य छैन। आज यीशुलाई विश्वास गर्छु भन्नेहरूले यो स्पष्ट हुनुपर्छ कि उसले आज्ञाहरू नै पालन गर्नुपर्छ, तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा कसैबाट यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। वचन अनुसार चलेर, आज्ञा पालन गरेर यो प्रमाण दिन सक्नुपर्छ, विश्वासको प्रमाण दिन सक्नुपर्छ। र प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु। शुरूदेखि तिमीहरूसँग थियो यो पुरानो आज्ञा, तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो आमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। येशु ख्रीष्ट ज्योति हुनुहुन्छ, उहाँ चाहिँ सबै मानव जातिको निम्ति उहाँ चम्किरहनु भएको छ। र जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। यो चाहिँ प्रमाण दिन सकेका छैन कि म ज्योतिमा छु भनेर भन्नेहरूले भाइलाई प्रेम गरेर देखाउनुपर्छ। यो चाहिँ आज्ञा पालन गरेर प्रमाण दिनुपर्छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्कर कारण हुँदैन, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको छ। आदरणीय श्रोताहरू, वचन पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण हामीले दिनुपर्छ। परमेश्वरलाई मुखले मात्रै प्रभु प्रभु भनेर हुँदैन र उहाँको आज्ञा पालन गर्नेहरू स्वर्ग राज्यमा प्रवेश गर्नेछ। त्यसकारण यहाँ बालकहरूलाई, पिताहरूलाई र जवानहरूलाई लेखकले सम्बोधन गरेका छन् कि पाप नगर, पालन गरेर परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनुपर्छ भनिकन तीनैजनालाई, बालकहरूलाई पनि, जवानहरूलाई पनि, पिताहरूलाई पनि लेखकले यो एउटा चुनौती दिइराखेको छ कि परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिइरहनु पर्छ अथवा परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिइराख्नुपर्छ। यहाँहरूको बीचमा पनि यो कुरा स्पष्ट छ, यदि यहाँहरूले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर प्रमाणहरू दिन सकेको छ कि छैन, भाइलाई प्रेम गर्छु भन्नेले परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन, ज्योतिमा हिँड्छु भन्नेले आफ्नो छिमेकीहरूलाई प्रेम गरेको छ कि छैन, यदि छैन भने आज हामी पश्चाताप गरौं, आज हामी फेरि एकपटक विचार गरौं, येशूलाई विश्वास गरेको, परमेश्वरलाई विश्वास गरेको, चिनेको प्रमाण चाहिँ आज्ञा पालन गरेर नै हो भनिएकोले गर्दा हामी सबैजनाले आज्ञा पालन गरौं, परमेश्वरलाई चिनौं र आज्ञा पालन गरौं र परमेश्वरको आशीर्वाद सबैले प्राप्त गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई प्रभुले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पीकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो। अब पानी परे पनि, बाटो बिग्रिए पनि, यहाँ हाइवेमा आएपछि हामी तमगास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध। सम्बन्धित निकायको जवाब माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्बाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिमपहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ तिन्दु शेर्पा रहेका छन्। 10 आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजली अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको चाहिँ एउटा चाहिँ के सुझाव आयो भन्दा सद्भाव र्याली गर्न उपयुक्त हुन्छ, हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावको आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र सबै पक्षको सबै धर्मका सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको चाहिँ मैले अवगत गराए।
5: सिराहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज 2 घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। करेन्सी उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
2: अब यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जबसँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस् जुनसुकै दिन होस् बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसैगरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया शिक्षक सरूवा अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार

0: सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4 देखि 17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
1: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
2: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो अनि काम नभए पनि हतार हतार जानु पर्थ्यो अनि अलि पुल भएपछि ढुक्क हो पारि गएपछि गाडी पाइन्छ भन्ने हो।
1: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रूरू क्षेत्र गाउँपालिका 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मिटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई स्थानीयको आवत जावत बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
8: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वारपार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
2: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो अनि काम नभए पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क हो पारि गएपछि गाडी पाइन्छ भन्ने हो। गएर काम नभए पनि 4 बजीसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर अनि अहिले त गाडी जा जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
8: रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल भएपछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
9: अहिले भने यो पुलको यो

0: देखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है. अहिले यो यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि यो इभी गाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने वहाँबाट जाने गर्नुहुन्छ.
1: पुलले करिब डेढ घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ. पालिका केन्द्र तमघास पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थाल्यो को स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ.
2: हामी अब हाइवेबाट धेरै विकटमा थियौँ, अहिले कट नभए जस्तो लाग्यो कि यहाँ पुनतरे चाहिँ हाइवेमा छिटो आइने भयो, नभए यो बडकुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो. यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो. अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटवल जान, जहाँ जान नि सक्थ्यो.
3: एकदम सुविधा भयो हामीलाई. अब दिनभरि रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने, त्यो बाटो छुट भयो. यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा.
1: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हीरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो. यसको कुल लागत 8,85,34,000 रुपियाँ रहेको छ. हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ. रुरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
4: यो पुलले पटका र हाइवेलाई जोड्ने, मुख्य त हामीले यो पटका जुन एउटा अलिक टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ.
1: भडकुवाको यो झोलुङ्गे पुल केवल दुई किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ. पुलबाट रिडी बजार, काली गण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ. हुमाकान्त पोखरेल, CIN रेडियो धुर्कोट, गुल्मी.
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार
6: मैले कति सबैजना अब आफ्नै यही तरिकाले उपार्जन गर्नुको निमित्तै
5: गीतसँगै संघर्ष. दृष्टिविहीन कलाकारको जीविकाको कथा लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्. CIN को साझा खबर सुन्दै गर्नुहोला.
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1, घाम 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब अनिवार्य विशेष. प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्, विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मंच, आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्. उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो. तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मंच बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ. नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरूसहित डडेलधुराका बजार, गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ.
11: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
6: मैले 23 वर्षको उमेरमा आँखा गुमाए होली कलरले गर्दा। सड़क सांगीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ।
11: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड़ लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउँछन्।

0: सड़कमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार छ, उनीहरूको अब यस्तो घरको चुलो जल्छ कि भनेर।
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अपेलमा चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँदै

सडक नै नवराज जयगढीको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवन मा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाफ माग गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आईसिंह तामाङ। आज मिति 2083 साल साउन 17 गते आइतबार, श्रावण कृष्ण पक्ष चतुर्थी तिथि, एसपी सन् 2026 अगस्त 2 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:28 समयमा भएको छ भने सूर्यास्त भने साँझ 6:51 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। पाकिस्तानको ब्रड पिगे हिम पहिरोमा प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 10 जनाकै मृत्यु भएको पुष्टि। संयुक्त हिन्दू मोर्चाबन्दीद्वारा गृहमन्त्री समक्ष माग पत्र पेश, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। कांग्रेस संस्थापन नेतृत्वको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। वीरगंजमा हट्यो निषेधज्ञा, जनजीवन सामान्य बन्दै। बजारमा अभाव देखिएपछि निगमले शुरू गर्यो टेकुबाट एलपी ग्यासको बिक्री वितरण कार्य। ऊर्जा पूर्वाधारमा आक्रमण भई कड़ा प्रत्याक्रमण गर्ने इरानको चेतावनी। र साफो र सार्वजनिक निलम्बन भुकौवा भए नेपाल समूह एमा प्रवेश गर्ने। साझा खबरको शुरूमा स्थानीय खबर। विनोद नेपाल स्मृति फाउण्डेशनले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मानवीय सहयोगमा उल्लेखनीय रूपमा काम गरेको जनाएको छ। प्रतिवेदन अनुसार स्वर्गीय विनोद नेपालको स्मृतिमा मेलम्ची नगरपालिका 11 स्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका 2 विद्यार्थीलाई सम्मान गरिएको छ। साथै सोही विद्यालयमा इन्जिनियरिङ अध्ययनरत कक्षा 10-11 र 12 5 जना विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ। फाउण्डेशनले स्वर्गीय विनोद नेपालको जन्म जयन्तीको अवसरमा बुढनीलकण्ठ स्थित रीमा सेवा समाजका वृद्ध वृद्धहरूलाई खाद्यान्न वितरण गर्नुका साथै वृद्धाश्रम भवन निर्माणका लागि आर्थिक सहयोग समेत प्रदान गरिएको छ। आगामी कार्यक्रमका बारेमा प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूसँग छलफल गरिएको प्रतिवेदनमा उल्लेख गरिएको हो। यस वर्ष 2 जना नयाँ आजीवन सदस्य थपिएसँगै फाउण्डेशनका आजीवन सदस्यको संख्या 108 जना पुगेको छ। संस्थापक अध्यक्ष डाक्टर गंगादत्त नेपालको फाउण्डेशनका गतिविधिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र मानवीय कार्यलाई निरन्तरता दिइने बताएको छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका 6 ताला मारङमा जन्मिएका तथा काठमाडौँ बुढनीलकण्ठ 12 कपन आदर्श नगर निवासी स्वर्गीय इन्जिनियर विनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिका रहँदा सड़क दुर्घटनामा परि असामयिक रूपमा निधन भएको थियो। समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा 2077 सालमै स्थापना गरिएको थियो। यसै गरी फाउण्डेशनले शिक्षा आश्रयविहीन, असहाय, अपाङ्ग, सड़क बालबालिका, पारिवारिक विषयमा परेका ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूको हातमा हितमा विभिन्न सहयोग गर्दै आएको छ। फाउण्डेशनले यो सहयोगले पनि रीमा सेवा समाजका लागि वृद्धाश्रम सञ्चालन जस्तो पुण्य काम गरिएको टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सामाजिक र मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। पाकिस्तानको काराकोरमा क्षेत्र स्थित ब्रज पिक हिमालमा बिहिबार भएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ। हिम पहिरोमा परि बेपत्ता भएको उनीहरूको मध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी 6 जना भने बेपत्ता नै रहेको बताएको थियो। हिजो शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी निम्स दाई फाउण्डेशन र एलिट एक्सक्युबिडिसनले सामाजिक सञ्जाल मार्फत दर्ता गराएको छ। सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्स दाईसँग जम्मा 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरूङ, निमा शेर्पा,
किपी पेम्बा शेर्पा ग्यालो शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्। त्यसै गरी विदेशी आरोही सोहीले पनि साखी पाकिस्तान वाङजोङ चीन मदिरा नादिरा अहमद ओमान त्यसै गरी म्यालेरी गेस अमेरिका रहेको छ। सन् 2019 निर्मल पूर्जाले संसारका 8000 मिटर अग्ला 14 हिमाल 6 महिनामा 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेसँगै चर्चामा आउनु भएको थियो र उहाँका हिमाल आरोहण सम्बन्धी अन्य कीर्तिमान रहेका छन्। हिमाल हिम पहिरोले उनीहरू सहित 6000 मिटर भन्दा माथिबाट करिब 8000 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाई भएका थिए र पूर्जाका व्यावसायिक सहकर्मी समेत रहेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याङग्याबु डेभिड शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ समेत प्रस्थान गरिएको थियो। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरूङ गोर्खाका हुनु भने किलिपेम्बा शेर्पा दोलखा ग्यालु शेर्पा ओखलढुङ्गा नवाङ थिन्दु शेर्पा र निमा शेर्पा सङ्खुवा सभाका रहेका छन्। जनकपुरमा भएको सरकारी पक्ष र आन्दोलनरत हिन्दूवादी मोर्चावादी बीच सहमति भएको छ। शनिबार हिजो दुई चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिनुभएको छ। वार्तामा आन्दोलनरत पक्षले हिन्द राष्ट्रिय कायम सम्बन्धी 13 बुधे माग पत्र राखेका छन् र सोही अनुमाग अनुसार नै नेपाल सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिनुभएको हो। सुनसरी घटना पश्चात मधेसमा उत्पन्न तनाव कम गर्ने आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरू बीचमा वार्ता भएको थियो। यसअघि दिउँसो पनि पहिलो चरणमा वार्ता भएको थियो जसमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए। 13 बुधे मागमा हिन्दू राष्ट्रको विषयमा पनि उल्लेख गरिएको छ। त्यसमा थप छलफल गर्न सरकारलाई 3 महिनाको समय दिएर सहमति जुटेको बताएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी सिडियो भोला दाहालको अनुसार साउन 14 बिहिबार साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा पनि आजदेखि हटाइएको छ। बिरगंजमा